0: फ्रेश गरौ माइन्ड।
1: रेडियो हर्पल 90.9 मेगाहर्ज तपाईको पल पलको साथी
2: हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
3: आज मिति 2083 साल भदौ 30 गते मंगलबार, सेप्टेम्बर 15 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको चतुर्थी तिथि, ऋषि पञ्चमी।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
3: भोटेकोशी बाढीपछि रसुवाका 13 खानेपानी आयोजनामा 25 करोड़ बराबरको क्षति। प्रतिनिधि सभाको बैठक आज, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संघीय संसद सचिवालयको क्यालेण्डरबाट हट्यो।
2: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई दिइयो जिम्मेवारी। अर्थमन्त्री वागले पर्सि भारत जाने। खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने।
3: महँगी अनियन्त्रित रूपमा बढ्दै 21 राजदूत नियुक्ति सिफारिशको गृह कार्य। जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट कोशीमा 2 महिनामै 11 मृत्यु।
2: फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानूनी प्रस्ताव। हुती विद्रोहीद्वारा दक्षिण लाल सागरका टापुहरू कब्जा। जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा ट्रम्प प्रशासनको।
3: र निलम्बनमा परेको इन्फाले राखेपमा ज्ञापन पत्र सहित धरना दिने। भारतद्वारा अफगानिस्तान पहिलो T20 अन्तर्राष्ट्रिय खेलमा 7 विकेटले पराजित। आशिष थापालाई अन्तर्राष्ट्रिय पदक।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरको सबैभन्दा सुरुमा, भोटेकोशी बाढीका कारण निजी क्षेत्रमा पुगेको क्षति र प्रधानमन्त्रीले स्थानीय तहका प्रतिनिधिहरूसँग गरेको संवादको प्रसंग।
2: भोटेकोशी बाढीमा गएको कुल क्षति मध्ये करिब 3 खर्ब रूपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढीमा सरकारी र निजी क्षेत्रको गरी 4.8 खर्ब रूपियाँ बराबरको क्षति भएको द्रुप्त क्षति तथा आवश्यक मूल्याङ्कनको प्रतिवेदनले अनुमान गरेको छ। बाढीले निजी क्षेत्रका धेरै व्यवसाय प्रतिष्ठान, आवास, जलविद्युत आयोजना, विद्यालय, सवारी साधन, संचार माध्यम लगायतलाई भौतिक संरचनामा क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडीएनका संयोजक अर्जुन भण्डारीले निजी क्षेत्रको मात्रै करिब 3 खर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको बताउनुभयो। प्रतिवेदनमा निजी क्षेत्रको मात्र नभई आकलन नगरिएको उहाँले निजी क्षेत्रको प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरेको उहाँको भनाइ छ। राष्ट्रिय योजना आयोगले विपदपछिको आवश्यक आकलन शुरू गरेको छ, जसमा प्रष्ट रूपमा सरकारी र निजी क्षेत्रको कति कति क्षति भएको छ भनेर छुट्टा छुट्टै आकलन हुन्छ। बाढीले व्यापार उद्योग गरेर प्रष्ट रूपमा सरकारी र निजी क्षेत्रको कति कति क्षति भएको छ भनेर छुट्टा छुट्टै आकलन हुन्छ। बाढीले व्यापार उद्योग गरेर करिब 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1,46,19 करोड़ रूपियाँको क्षति भएको छ। बाढीबाट भौतिक संरचना भौतिक रूपमा पुगेको क्षति र त्यसबाट पुगेको सम्भावित हानि नोक्सानी जोडेर आरडीएनले कुल क्षति तथा हानि नोक्सानी गणना गरेको छ। त्यसअनुसार बाढीले 1,46,19 करोड़ रूपियाँ बराबरको आर्थिक गतिविधि जीवनयापनमा असर परेको समेत देखाएको छ, जसमा 30,30 करोड़को क्षति, 30 अर्ब 30 करोड़को क्षति र 1,15,89 करोड़को हानि नोक्सानी भएको समेत बताइएको छ। व्यावसायिक प्रतिष्ठानको पुननिर्माणका लागि मात्रै 45 अर्ब 45 करोड़ रूपियाँ बराबरको क्षतिको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै प्रभावित उद्योग तथा व्यवसायी प्रतिष्ठानमा क्षति पुगेका मध्ये 1,259 होटल तथा रेस्टुरेन्ट, 1,212 थोक तथा खुद्रा व्यापार, 866 शैक्षिक संस्था, 345 विद्युत ग्यास र पानी उद्योग, 263 उत्पादन मूलक उद्योग र 227 अन्य सेवाका क्रियाकलापहरू, 190 वित्तीय क्षेत्र र बीमाका क्षेत्र, 189 कृषि मत्स्य र वन व्यवसाय, 171 मानव स्वास्थ्य र सामाजिक कार्य र 87 यातायातसँग सम्बन्धित व्यावसायिक प्रतिष्ठान प्रभावित भएको समेत प्रतिवेदनले उल्लेख गरेको छ।
3: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढी पछिको पुनस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उहाँले पुनस्थापनाका लागि सरकारले आफूसँग भएको तथा धरात्र निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनु भयो। उहाँले बाढी प्रभावित जनप्रतिनिधिहरूसँगको छलफलमा उनीहरूको मनोबल उच्च राख्न सहयोगी हुने समेत विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला संघ प्रदेश र स्थानीय तह बीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो। प्रधानमन्त्रीले सरकार प्रभावित क्षेत्रमा जति सक्दो चाँडो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको पनि उल्लेख गर्नुभयो। सड़क सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरू पूर्ववत अवस्थातर्फ स्वस्फूर्त रूपमा फर्कन सहज हुने पनि विश्वास प्रधानमन्त्रीको छ। प्रधानमन्त्री शाहले आफूहरूले शुरूआतबाटै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू जोखिममा रहेको विषय उठाउँदै आएको पनि स्मरण गर्नुभयो। उहाँले स्थानीय जनप्रतिनिधिहरूले भने जस्तै अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने पनि बताउनुभयो। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले भने प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले पत्रकारहरूसँग बताउनुभयो।
0: मा चाहिँ उहाँले हामीले चाहिँ कनेक्टिभी वैकल्पिक मार्गको कुराहरू सबै कुराहरू प्रस्तुत गरिसक्नुभएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने होइन जनतालाई तत्कालै चाहिँ अब पुनस्थापनाको कुरा छ होइन पुनर्वासका कुरा छ पुनस्थापनाका लङ टर्मको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनस्थापित गर्नुपर्ने छ त्यो विषयमा छलफल भएको हो।
3: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका विषयमा बजेटको कुनै चिन्ता नगर्न पनि आश्वासन दिनुभयो। यसैबीच नुवाकोटको किसबाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङ बैंकिङको सुरमा सिंहदरबार परिसरबाटै हिजो नै पक्राउ पर्नुभयो। उहाँ विरूद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 गते काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जाहेरीमा नेपाल सरकार प्रतिवादी तामाङ रहेको बैंकिङको सुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। भोटेकोशी बाढीले कृषि क्षेत्रमा भने 1 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदनले धान तरकारी तथा पशुपक्षी क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो। प्रतिवेदन अनुसार बाढीबाट विभिन्न स्थानीय तहमा 1,669 हेक्टर धान खेती प्रभावित छ। त्यसबाट करिब 5,843 टन धान उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1,843 टन तरकारी उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। त्यसै गरी प्रतिवेदन अनुसार 252,445 पशुपक्षी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 क्षति भएको अनुमान गरिएको छ।

0: संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाब दिने कार्यक्रम छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलितमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आज विभिन्न संसदीय गतिविधि समितिहरूको बैठक पनि बस्दैछ। संसदीय गति विषयगत समितिहरूको बैठक पनि बस्दैछ, जस अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायक व्यवस्थापन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक पनि बस्ने भएको छ। यसैबीच प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका सार्वजनिक भएको छ। असोज 15 गतेसम्मको संसदीय क्यालेण्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गते गर्ने भनेको प्रश्नोत्तर सूचीबाट हटाइएको छ। क्यालेण्डर अनुसार पर्सि, आज र भोलि प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
1: उपलब्ध कार्यभार जे जति छन्, विधेयकहरू, सन्धि सम्झौताहरू, त्यसै गरेर केही सार्वजनिक महत्वका प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेण्डर तयार गरिएको छ। बीचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेण्डरभित्र हामी समावेश गरेर अगाडि बढाउँछौँ। त्यसै गरेर समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेण्डरभित्र रहेर हामी अगाडि बढाउँछौँ। सम्भवतः अधिवेशन चाहिँ 3 हप्ता असोजको तिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्रिशुलीमा आएको बाढीका कारणले असम्भव भयो, होइन? त्यो दिन हामीले सामान्य बैठक त गर्यौँ, तर बिजनेस छिर्दिन नछिरिकन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भावना सीमित रह्यो। आपसी समन्वय गरेर मिति तय गरिने भन्ने छ।
2: यसैबीच महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराधका घटना नियन्त्रण र न्यूनीकरणमा राज्य संयन्त्रलाई प्रभावकारी बनाउनु पर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरू एकै ठाउँमा उभिएका छन्। सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरू सम्मिलित रहेर संयन्त्र प्रभावकारी र क्रियाशील बनाउन प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक नीता घतानी प्रस्तावक रहेको संकल्प प्रस्ताव दर्ता भएको हो। प्रस्तावमा सत्तारूढ तथा अन्य विपक्षी दलका सांसदहरूले समर्थन गरेका छन्। घटना नियन्त्रण र न्यूनीकरणका लागि मौजुदा कानूनको प्रभावकारी कार्यान्वयन, पीड़ितहरूको सुरक्षा तथा पुनस्थापना र शीघ्र न्यायका लागि संयन्त्र आवश्यक भएको संकल्प प्रस्तुत गरिएको छ। सांसद घतानीको प्रस्तावमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रद्धा कुंवर, नेपाली कांग्रेसका रेणुका काउचा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद बलावती शर्मा र पार्वती विकले समर्थन गर्नुभएको छ। श्रम संस्कृति पार्टीका अम्बिका देवी संग्रौला तथा राप्रपा संसदीय दलका सचेतक खुशबू ओलीले प्रस्तावको समर्थन गर्नुभएको छ। सार्वजनिक महत्वको कुनै पनि विषयमा राय वा सिफारिश प्रकट गर्न तथा सन्देश वा निर्देशन दिन संकल्प प्रस्ताव दर्ताको अधिकार प्रतिनिधि सभा नियमावलीले सांसदहरूलाई दिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बारी प्रभावितलाई नगद राहतको व्यवस्था गर्नुको फाइदा,
3: दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ, त्यो सामान आफ्नो चोइसको खान्छन् नि, हामी लगेर चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि।
2: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई दिइयो जिम्मेवारी, अर्थमन्त्री वागले पर्सि भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
4: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सरसल्लाह हो दुईजनाको?
6: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
5: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
8: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सीआईएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर डट कम तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अनियन्त्रित महँगी ग्यासको लाइन नहट्दै चार पर्वको मुखमा दैनिक उपभोग्य वस्तुको समेत बजार भाव आकाशिएको छ। सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन नसक्दा उपभोक्ता भने महँगीको मारमा झेल आएका छन्। अजित अधिकारीले खबर लेख्नु भएको छ। त्यस्तै जापानिज इन्सेफलाइटिसको संक्रमणका कारण कोशीमा दुई महिनामा 11 को मृत्यु शीर्षकको खबर पनि प्रकाशित छ। झापा, मोरङ, सुनसरी र इलामा संक्रमण भएको छ। 21 राजदूत नियुक्ति सिफारिश गृहकार्य शीर्षकमा परशुराम काफ्लेले लेख्नु भएको खबर पनि प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाह 6 असोजमा राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युयोर्क जानु अघि सिफारिश गर्ने तयारी समेत भएको बताइएको छ। त्यस्तै भित्रपृष्ठमा भारतले दैनिक 18 घण्टा 654 मेगावट बिजुली दिने शीर्षकको खबर मिलन विश्वकर्माले लेख्नु भएको छ। भारतले आगामी डिसेम्बरसम्म नेपाललाई दैनिक 18 घण्टा बिजुली दिने निर्णय गरेको छ। भारतको विद्युत मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरेर 31 डिसेम्बर अर्थात 26 पुषसम्म दैनिक 18 घण्टा 654 मेगावट बिजुली उपलब्ध गराउने निर्णय समेत गरेको हो। त्यस्तै आर्थिक गतिविधिमा अघोषित ब्रेक शीर्षकमा पनि खबर प्रकाशित छ भित्रपृष्ठमा। यता भित्रपृष्ठमा काँग्रेस विवाद झन बढ्दै शीर्षकको खबर छ। समायोजन प्रस्ताव देउबा समूहद्वारा अस्वीकार शीर्षकमा प्रेम गौतमले खबर लेख्नु भएको छ। 14 महाधिवेशनका केन्द्रीय सदस्यलाई 15 महाधिवेशन आयोजक समितिमा समायोजन गर्ने संस्थापन पक्षको निर्णय अस्वीकार गर्दै देउबा पक्षले यसलाई राजनैतिक सौदाबाजी भनेको छ। संस्थापन भन्छ माग पूरा गरौं, अब नयाँ शर्त नराखी महाधिवेशनमा जानुपर्छ। त्यस्तै एमाले कार्यदलमा मध्यमार्गीको खोजी ओली हटाउने भाषा शैलीमा कैची पुनर्गठनको नीतिगत सुझाव समेटेर प्रतिवेदन शीर्षकमा खबर प्रकाशित छ। एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी ओली र शीर्ष नेताहरूलाई हटाएर पार्टी पुनर्गठन शुरू गर्ने व्यक्ति केन्द्रित सुझाव नराखी प्रतिवेदन बनाउने भएको छ। केन्द्रीय सचिवालयको कार्यदेश विपरीत व्यक्ति केन्द्रित सुझाव राखेर प्रतिवेदन बनाउँदा पार्टी एकता खण्डित हुने र उद्देश्य विपरीतको कामले अगाडि बढ्ने भन्दै एकतालाई ध्यानमा राखेर प्रतिवेदन बनाउने निर्णय भएको समेत कार्यदलले बताएको छ।
2: आर्थिक कारोबार दैनिकमा बीमा दावीको भुक्तानीमा जहिले समस्या शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ। विपदको सामना गरिरहेको निजी क्षेत्रको सम्पत्तिको बीमा दावी भुक्तानीमा बीमा कम्पनीहरूले जहिले ढिलाइ गर्ने गरेको आरोप लागेको हो। कोरोना महामारी, जुन्जी आन्दोलन, बाढ़ी पहिरो लगायतका कारण छेद विच्छेद बन्नु परेका बीमितहरूलाई बीमा कम्पनीहरूले भुक्तानीमा ढिलाइ गरेको आरोप लागेको हो। कोरोनाको 7 अर्ब भुक्तानीमा सरकार अझै मौन रहेको पनि उल्लेख गरिएको छ। कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई जरिवाना शीर्षकमा झापाबाट लेखिएको खबर पनि छापिएको छ। कान्तिपुर दैनिकमा 33 होल्डिङ सेन्टरमा 2400 बाढ़ी पीड़ित, खानेपानी मुख्य समस्या, महामारीको जोखिम शीर्षकमा दया दुधराज र अर्जुन पौडेलले नुवाकोटबाट लेख्नु भएको खबर छ। बाढ़ीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कडा महामारी नफैले पनि रुघाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको खबरमा उल्लेख छ। त्यसै गरी अर्को खबर, तपाईँले बनाएको 80को दशक झल्किने तस्विरले वातावरणलाई कति प्रभाव पार्छ, कति भार पार्छ शीर्षकमा लेखिएको खबर पनि छ। स्क्रिनमा एउटा बटन थिचेर बनाइएको यो रमाइलो ट्रेनका पछाडि हजारौं जीपीयू, विशाल डेटा सेन्टर, ठूलो विद्युत खपत र पानीको अदृश्य मूल्य पनि जोडिएको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको खबर रहेको छ, अहिलेको फ्लाइ दुबई पर्खिरहेको छ पोखरा शीर्षकमा दीपक परियारले लेख्नु भएको हो। दुबईबाट पोखरा आउनेको संख्या उत्साहजनक छ। भाडादर काठमाडौँभन्दा 5,000 रुपियाँ सस्तो रहेको छ। पुँजी बजार सुदृढीकरण गर्न सरकारको 21 बुँदे कार्ययोजना, शेयर निष्कासनमा सहजता, पूर्वाधार निर्माणदेखि कर छुटसम्म शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छापिएको छ। भोटेकोशीमा आएको बाढ़ीबाट जलविद्युत आयोजना लगायत भौतिक पूर्वाधारको क्षति भएपछि अर्थतन्त्रमा परेको चाप र पुँजी बजारमा परेको असर न्यूनीकरण गर्न सरकारले कार्ययोजना ल्याएको उल्लेख गरिएको छ। अर्को खबर, काँग्रेसमा 113,000 भन्दा बढी युवा नेतृत्व तहमा आउँदै शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नु भएको छ। महिलाको प्रतिनिधित्व हरेक निकायमा कम्तीमा 1/3 हुने व्यवस्था, कम्तीमा 54,285 महिला नेतृत्व तहमा एकैसाथ आउने, संशोधित विधान अनुसार 17 पदाधिकारी सहित केन्द्रीय कार्य समितिको आकार अब 238 सदस्यीय हुने भएको उल्लेख गरिएको छ। त्यसै गरी गोर्खापत्र दैनिकमा छापिएको खबर रहेको छ, पाठ्यपुस्तक छपाई प्रभावित, सुझावका आधारमा पाठ्यक्रम परिमार्जन शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको हो। अहिले काम नपाउँदा कर्मचारीहरू हात बाँधेर बस्नुपर्ने अवस्था आएको छ। ढिलो गरी काम आएपछि कर्मचारीलाई अतिरिक्त समयमा काम लगाउनुपर्ने हुन्छ, जसले संस्थामा आर्थिक भार समेत बढाउने उल्लेख गरिएको छ। सुरुङ क्षेत्रमा खोजी जारीलाई निरन्तरता दिइएको बारेमा पनि खबर छापिएको छ। बालबालिकामा बाथ मुटुरोग समस्या गम्भीर बन्दै शीर्षकमा सरोज ढुङ्गेलले लेख्नु भएको छ। बालबालिकामा घाँटीको संक्रमणपछि देखिने बाथ मुटुरोगको रोकथामका लागि सरकारले प्रारम्भिक पहिचान र नियमित उपचारमा जोड़ दिन थालेको छ। रोग लागिसकेपछि उपचारमा करोड़ौं रूपियाँ खर्च भइरहेकोले सरकारले रोकथामलाई प्राथमिकतामा राख्न थालेको हो। वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रकाश राज रेग्मीले पटक पटक घाँटी दुख्ने, टन्सिल बढ्ने वा पाक्ने समस्या भएका बालबालिकाको समयमै उपचार हुन नसके बाथ ज्वरो हुँदै मुटुको भल्बमा क्षति पुग्न सक्ने समेत जानकारी दिनुभयो। मुटु रोगको समस्या पनि बालबालिकाहरूमा बढ्दै गएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा स्थानीय तह पुनर्संरचना आवश्यक, संघीय संरचना बीच नै अनमेल शीर्षकमा सन्तोष पोखरेलले लेख्नु भएको खबर छापिएको छ। प्राकृतिक स्रोत उपभोगमा झमेला शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको खबर पनि छापिएको छ। बाढ़ीको कहरमा जनप्रतिनिधि, आफन्त, सहकर्मी गुमाए तर बिर्सेनन् दायित्व शीर्षकमा रमेश धमलाले रसुवाबाट लेख्नु भएको खबर पनि छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। फ्रान्स सरकारले 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ। राष्ट्रपति इमानुएल माक्रोनले सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको छ। यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषदले खारेज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो। फ्रान्सको संवैधानिक परिषदले गत अगस्तमा अघिल्लो कानूनका केही प्रावधानले व्यक्तिगत स्वतन्त्रतामा आवश्यकता भन्दा हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरिदिएको थियो। यमनका इरान समर्थित हुती विद्रोहीले दक्षिण लाल सागरका थप रणनीतिक टापहरू कब्जा गरेका छन्। सरकारी र हुती अधिकारीहरूका अनुसार हिजो भएको यो कदमले महत्वपूर्ण समुद्री जल मार्गमा विद्रोहीको नियन्त्रण थप बलियो भएको भन्दै चिन्ता व्यक्त गरिएको छ। सरकारी दुई अधिकारी र एक हुती अधिकारीका अनुसार सरकारी गठबन्धनका 100 सैनिक उक्त द्वीप समूहद्वारा पछि हटेपछि हुती लडाकु 160 किलोमिटर उत्तरमा रहेका हानिस टापुमा तैनात भएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र अमेरिकी संचार माध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रमा लागू जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा गर्ने तयारी गरेको छ। यस परिवर्तनले पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले सन् 2024 ल्याएका नियमलाई उल्टाउनेछ। ती नियमले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रलाई आफ्नो लगभग सम्पूर्ण कार्बन उत्सर्जन घटाउन वा हटाउन बाध्य बनाएको थियो।
2: साझा खबरमा अब खेल खबर। भारतीय महिला टीमले आइतबार कीर्तिमान 8 पल्ट एसिया कपको उपाधि जितेको छ, तर त्यसपछि खेलाड़ीले पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीको हातबाट ट्रफी थाप्न माने मानेनन्। यही अन्यलबीच कार्यक्रम 50 मिनट ढिला शुरू भएको थियो। दुबईमा भएको T20 फाइनलमा भारतले श्रीलंकालाई 72 रनले हराएको हो, तर हरमन प्रीत कौरको कप्तानीमा रहेको टीमले पुरस्कार प्रदान गर्ने कार्यक्रम नै बहिष्कार गरेको थियो। गत वर्ष भारतीय पुरूष टीमले पनि यस्तै ट्रफी थाप्न अस्वीकार गरेको थियो। दुवै अवसरमा नकुईले एसियाली क्रिकेट काउन्सिल प्रमुखका रूपमा ट्रफी प्रदान गर्ने अवसर पाउनु भएको थियो। उहाँ पाकिस्तानी क्रिकेट बोर्डका प्रमुख सँगसँगै पाकिस्तानी सरकारका आन्तरिक मामिला मन्त्री समेत रहनुभएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्रसहित धरना दिने भएको छ। एन्फा कर्मचारी रेफ्री प्रशिक्षक सहितको टोलीले आज राष्ट्रिय खेलकुद परिषद राखेपामा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। र एडीसीसी अमेच्योर वर्ल्ड च्याम्पियनशीप 2026 नेपाली युवा खेलाड़ी आशिष थापाले तेस्रो स्थान हासिल गर्नुभएको छ। सेप्टेम्बरको दोस्रो साता पोल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा बेल्जियम निवासी थापाले 91 किलो इन्टरमिडिएट अमेच्योर वर्ल्ड विधामा प्रतिस्पर्धा गर्दै तेस्रो स्थान हासिल गर्नुभएको हो।
0: बाढी प्रभावितको दैनिकी सहज बनाउन चाल्नुपर्ने कदम के होला? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरमा अब भोटेकोशी बाढी प्रभावितलाई नगद राहत वितरणको आवश्यकताको प्रसंग। बाढीपछि होल्डिङ सेन्टरमा लगेर प्रभावितलाई राखिएको छ। होल्डिङ सेन्टरमा बस्न नचाहनेलाई नगद राहत दिने सरकारको निर्णय र यसको आवश्यकताका बारेमा हामीले आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँग कुराकानी गरेका छौं।
3: हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनुभन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमुना कामहरू पनि छन्। एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ। त्यो सामान आफ्नो चोइसको खान्छन् नि। हामीले लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि, डायबिटिज छ। हामीले लगाए दाल खानु हुँदैन नि सबैलाई, कतिलाई युरिक एसिड छ। तपाईँ पैसा दिनुहोस् न मलाई, तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् अब त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न। त्यो पीडित परिवारलाई पनि त तपाईँले लो भन्नु न महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस्, ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस्। यो गर्छु, यो गर्न पाउनुहुन्छ, यो पैसाले यो गर्न पाउनुहुन्न, यो किन्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस्। पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लागेको छ भने महिलालाई दिनुहोस्, उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ, महिलाहरूलाई दिनुहोस्, उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्।
2: पैसा दिँदाखेरि फेरि के कति दिने, कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा जो सरकारवाला निकायलाई।
3: मेरो विचारमा यो परिवार संख्या हेरेर, परिवार संख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन्, हामी बसेर सल्लाह गर्न सक्छौँ नि, रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन्। म यो किन भन्दैछु नि, यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि, फेरि हात तल र हात माथिको कुरो भएन नि। ब्याङ्क ट्रान्सफर गर्नुहोस्, सिस्टमबाट ट्रान्सफर गर्नुहोस्, गर्नुहुने काम गर्न नहुने, यो पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्न नहुने क्षेत्र तोकिदिनुहोस्। 100 रुपियाँ अघि कति बढी खर्च गरेर बिल राख्नुहोस्, करमा अहिले चिठ्यामा हाल्नुहोस्, कर पनि दिइरहेको हुन्छ उतापट्टि, तपाईँ पैसा पनि दिइरहनु भएको छ, कर उता बिल लिन पनि सिकाइरहनु भएको छ, बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्।
2: नेपालको अभ्यास, उपलब्ध जनशक्ति, स्रोत, साधन, प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि, अथवा केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ।
3: एउटा टेक्नोलोजी छ, हेर्नुहोस्, एउटा मान्छे, हामी सब प्रशस्त मान्छे छन्, स्थानीय निकाय, म स्पेसियली स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन्। हाम्रो युथहरू, हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न, युथहरू यहाँ नेपालमा यो काम गर्नलाई, यो मोनिटर गर्न, यसलाई सहयोग गर्नको लागि हाम्रा युथ एजेन्सिजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस्, र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्रै गर्नुहोस् न हाम्रो युवाहरू। म त अहिले हाम्रो बाढीपीडित क्षेत्रमा हामी युथ एजेन्सिजहरू छन्, ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे। सुरुमै उहाँहरूले होइन, यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री छैन, ब्याट्री चाहियो, सोलर चाहियो, फोन चाहियो, सानो फोन हुन्छ नि, सानो सानो फोनहरू, युवाहरू त्यो बोकेर भोलिपल्ट गए, हामीलाई फेरि यु खोला बढ्यो, पानी बढ्यो, फेरि फुट्यो, हल्ला भयो, ती युवाहरूलाई तल माथि डाँडामा तल सा, हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर व्यस्त थियौँ।
2: शान्ति सुरक्षाको कुरा, त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
3: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तघरकोमा जाने, स्पेसियली बालबालिका, अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू, छोरीहरू हिंसा, यौन हिंसा, दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा। अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरीचेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छ।
2: आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
11: भोटेकोसी बाढीपछि रसुवाका 13 खानेपानी आयोजनामा 25 करोड़ बराबरको क्षति, प्रतिनिधि सभाको बैठक आज, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संघीय संसद सचिवालयको क्यालेण्डरमा परेन।
2: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई यो जिम्मेवारी, अर्थमन्त्री वागले पर्सी भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने,
11: महँगी अनियन्त्रित रूपमा बढ्दै 21 राजदूत नियुक्ति सिफारिशको गृह कार्य, जापानिज इन्सेफलाइटिस संक्रमणबाट कोशीमा 2 महिनामै 11 को मृत्यु,
2: फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइने कानूनी प्रस्ताव, हुथी विद्रोहीद्वारा दक्षिण लाल सागरका टापुहरू कब्जा, जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने ट्रम्प प्रशासनको घोषणा,
11: र निलम्बनमा परेको इन्फाले राखेपमा ज्ञापन पत्र सहित आज धरना दिने, एसियाली कपको उपाधि जिते पनि भारतीय महिला क्रिकेट टोलीले पाकिस्तानी अध्यक्षबाट ट्रफी लिन अस्वीकार, नेपालका युवा खेलाड़ी आशिष थापालाई अन्तर्राष्ट्रिय पदक।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, हालैका दिनमा सैनिक अस्पताल भित्र एकजना भोटेकोसी बाढी प्रभावितसँग अन्तर्वार्ता गरिएको, त्यहाँ सानो आकारको स्टुडियो नै स्थापना गरिएको भन्दै विभिन्न आलोचना भइरहेको छ। उक्त संवादको छलफलमा संचारकर्मी सुरज सिंह ठकुरी सहभागी हुनुहुन्थ्यो र यसरी गर्न हुन्थ्यो कि हुन्थेन भन्ने विषयमा अहिले सार्वजनिक सभा समारोहदेखि सामाजिक सञ्जालसम्म बहस चलिरहेको छ। एउटा अस्पतालको आईसीयू जस्तो देखिन्छ, भित्रपट्टि जहाँ एकजना बिरामी छन् त्यहाँ लडिरहेका छन् बिस्तारामा, अनि त्यहाँ नजिकै एकजना संचारकर्मी जस्ता देखिने व्यक्ति पुगेका छन् र केही भन्दैछन्, माथि यस्तो लेखेको छ। र लिएँ आईसीयूमा पसेर पनि लिएँ, सुखमा लिएँ, दुःखमा लिएँ, लिदिन लिदिन भन्दै पनि लिएँ।
11: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: Let's go to mind.
1: Radio Harpal 90.9 MHz. Tapaiko pal pal ko saathi.
2: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
3: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
2: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
3: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
2: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
3: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
2: विस्तृत जानकारीको लागि
3: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
2: 49582131
3: 49862217
2: 98025 75662

0: Let's go. 6.9 inch ko sandar display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 को लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेसन
1: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
2: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ.
1: सम्पर्क नम्बर
2: 01-4630-310
1: 98-51-40-41-98
2: 98-41-25-59.
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ.
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्.
5: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु. हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
4: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ. तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ. हिँड्नुहोस्.
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर.
6: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ.
7: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ.
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ.
9: नेपाल सरकार विज्ञापन बोर्ड.

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स जोड्छ जीवन प्राइम टायर्सले सधैं।
1: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए बीबीएस बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस नेपाली हेल्थ र इपिएम एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
2: विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने
2: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने
3: गरिब एवं जैनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
2: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
1: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजू नेपाल टार फोन नम्बर 49514124 49514124।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज तपाईँको पल पलको साथी।

0: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्यप्रति सबै सजग हौं।
1: त्यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
0: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
2: 24 घण्टा आकस्मिक सेवा,
3: जनरल मेडिकल सेवा,
2: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
3: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
2: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
3: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
2: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
3: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
4: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
2: कोलोनोस्कोपी सेवा, आइसीयू, भेन्टिलेटर सेवा,
3: एनआइसीयू तथा पीआईसीयू सेवा,
2: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
3: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
2: फार्मेसी सेवा।
0: सबैका लागि सधैँका लागि
1: बीपी स्मृति अस्पताल काठमाडौँ, वसुन्धारा चौकी ठिक पछाडी।
4: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौँ।
5: पिकनिक पार्टी दुनिया साथी आहा कति जाति, लुक्की छिपी छड्के हेराई सबको मैमाथि, स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोध एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
6: मतिना टेलर्स।
5: मतिना, मतिना टेलर्स।
6: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र भुतखेल बस पार्क अगाडि। मोबाइल नम्बर 9841512003।
7: स्पीड अन, इन्टरप्सन्स अफ। Introducing Vinet UltraFi, the ultra internet plans giving you highest internet speeds at lowest prices. Now get 175 Mbps internet with Via TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet UltraFi. Ultra experience, ultra entertainment, ultra value. Vianet, अब सबै connected.
1: अब तपाईहरुमा सौल्य शुल्कमा भरपर्दो सेवा दिनका लागि
0: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
1: शुभम इन्टरनेशनल हस्पिटल।
0: हाम्रा उपलब्ध सेवाहरू
1: 24 घण्टा इमर्जेन्सी सेवा,
0: एक्सरे सेवा,
1: यूएसजी इको सेवा,
0: ईसीजी सेवा,
1: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
0: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपीडी सेवा तर्फ,
1: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ईएनटी, हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
0: थप जानकारीको लागि
1: शुभम इन्टरनेशनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक।
0: फोन नम्बर
1: 01-40-27-300।

0: ए हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
1: ए, त्यसको चिन्ता लिनु पर्दैन नि हामीले, यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
2: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 सम्मको साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ।
1: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
0: 44-88-961,
1: 44-62-161,
0: 98-41-20-21-15,
1: 98-5-11-88-961,
0: 98-5-11-98-975।

0: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौं।
1: यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
0: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्:
2: 24 घण्टा आकस्मिक सेवा,
3: जनरल मेडिकल सेवा,
2: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
3: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
2: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
3: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
2: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
3: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
4: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
2: कोलोनोस्कोपी सेवा, आईसीयू, भेन्टिलेटर सेवा,
3: एनआईसीयू तथा पीआईसीयू सेवा,
2: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
3: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
2: फार्मेसी सेवा।
0: सबैका लागि सधैँका लागि
1: बीपी स्मृति अस्पताल काठमाडौँ, वसुन्धारा चौकी ठिक पछाडी।
5: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
1: युएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
0: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्युएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बिबिएस, बिए र बिएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 को लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन
1: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
0: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
1: सम्पर्क नम्बर
0: 01-4630-310,
1: 98-51-40-41-98,
0: 98-41-25-59-57।
9: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
10: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
11: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
10: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा 1 गाविस चोक नयाँ बस्ती। फोन नम्बर
9: 98-60-35-43-86,
10: 98-18-67-78-42।

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: पिकनिक पार्टी दुनिया साथी आहा कति जाति लुकी छिपी छड्के हेराई सबको मैमाथि स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोध एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
1: मतिना टेलर्स
0: मतिना मतिना टेलर्स
1: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 9841-5120-03
2: व्यवसाय त दर्ता गरियो तर अफिसका लागि आवश्यक बिल ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो कहाँ जाने हो
3: हजुर पनि किन चिन्ता लिनुहुन्छ छपाइ सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस छँदै छ नि
4: हजुर अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस् हामी कहाँ विवाह व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू छपाई सम्बन्धी सम्पूर्ण काम पुस्तक छपाई क्यालेन्डर छपाई मल्टिकलर प्रिन्ट स्क्रिन प्रिन्ट ग्लु बाइन्डिङ लेबल पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ सम्पर्क 12 अफसेट प्रेस वसुन्धरा काठमाडौँ फोन नम्बर 01-49-85-825 95-12-48-825
5: मानसिक समस्याबाट बच्ने उपायहरू
6: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ
6: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
6: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ
5: मादक पदार्थ र लागू औषध सेवन नगरौँ
6: नियमित स्वास्थ्य परीक्षण गरौँ मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ
5: स्वस्थ रहौँ अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए बीबीएस बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस नेपाली हेल्थ र इपिएम एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो
8: विशेषताहरू
9: लक्ष्य तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने
8: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने
9: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
8: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था थप जानकारीका लागि सम्पर्क
7: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल 4 फोन नम्बर 49-54-124 49-54-124

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: रातभरि निन्द्र लाग्दैन, अफिसमा पनि बस्नै मन लाग्दैन, श्रीमती पनि खासै खुसी छैन, के भयो होला डाक्टर साहब?
2: आप्ती नै पर्दैन गोपालजी, यो कुनै रोग नै होइन। भौडेश्वर डेकोरबाट आरामदायी पलङ म्याट्रेस कुसन लग्नुहोस्, मजाको निद्रा लाग्छ। अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यही पाइन्छ। रह्यो कुरा श्रीमतीज्यूको, सफा गरी राख्नै नपर्ने कार्पेट, पर्दा, डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी। मेरो घरमा पनि भौडेश्वर डेकोरकै सामान मात्रै छ।
3: तपाईँको घरलाई थप सुन्दर बनाउँदै बौडेश्वर डेकोर, टोखा 1 झोर काठमाडौँ, 98510 16 900 7।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
1: ए, त्यसको चिन्ता लिनु पर्दैन नि हामीले, यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
2: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 सम्मको साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ।
1: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
0: 44-88-961,
1: 44-62-161,
0: 98-41-20-21-15,
1: 98-5-11-88-961,
0: 98-5-11-98-975।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
1: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
2: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
1: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
2: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
1: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
2: विस्तृत जानकारीको लागि
1: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ, फोन नम्बर
2: 49-52-831,
1: 49-86-217,
2: 98-020-75-662।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जोड्छ जीवन प्राइम टायर्सले सधैं।
2: अब तपाईहरुमा सहुलियत शुल्कमा भरपर्दो सेवा दिनका लागि
3: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
2: शुभम इन्टरनेशनल हस्पिटल।
3: हाम्रा उपलब्ध सेवाहरू
2: 24 घण्टा इमर्जेन्सी सेवा,
3: एक्सरे सेवा,
2: यूएसजी इको सेवा,
3: ईसीजी सेवा,
2: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
3: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपीडी सेवा तर्फ
2: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ईएनटी हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
3: थप जानकारीको लागि
2: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
3: फोन नम्बर
2: 01 40 27 300।

0: हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
1: ए, त्यसको चिन्ता लिनु पर्दैन नि हामीले। यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
2: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 सम्मको साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोएर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोएर लाइटिङ पनि उपलब्ध छ।
1: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
0: 44-88-961,
1: 44-62-161,
0: 98-41-20-21-15,
1: 98-5-11-88-961,
0: 98-5-11-98-975।

0: Let's go. 6.9 inch ko shandar display, AI powered camera, 2 barsha ko warranty sahit Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko sath thap atyadhunik bishesta harule tapai ko man jitcha barambar.
1: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
2: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
2: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
1: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
2: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
1: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
2: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको.
1: विस्तृत जानकारीको लागि
2: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
1: 49528331
2: 49862217
1: 98025 75662

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स जीवन प्राइम टायर्सले सधैं।
1: अब तपाईहरुमा सहुलियत शुल्कमा भरपर्दो सेवा दिनका लागि
2: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
1: शुभम इन्टरनेशनल हस्पिटल।
2: हाम्रा उपलब्ध सेवाहरू
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: एक्सरे सेवा,
1: यूएसजी इको सेवा,
2: ईसीजी सेवा,
1: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
2: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपीडी सेवा तर्फ
1: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ईएनटी, हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
2: थप जानकारीको लागि
1: शुभम इन्टरनेशनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
2: फोन नम्बर
1: 01-40-27-300।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
1: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्कल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
2: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
1: झोरमाङ्कल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
0: 9860-35-43-86,
1: 9818-67-78-42।
3: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने हो?
4: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाइ सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस छँदै छ नि।
1: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लु बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01-49-85-825, 9852-48-825।
5: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 को लागि भर्ना खुल्यो।
5: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेसन
5: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
6: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
5: सम्पर्क नम्बर
6: 01-46-30-310,
5: 9851-40-41-98,
6: 9841-25-59-57।
7: पिकनिक पार्टी दुनिया साथी आहक्का ती जाती, लुक्की छिपी छड्के हेराई सबको मैमाथी, स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोध एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
8: मतिना टेलर्स।
7: मतिना, मतिना टेलर्स।
8: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र भुतखेल बस पार्क अगाडि। मोबाइल नम्बर 9841-51-20-03।
9: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ।
10: केही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
9: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
11: 24 घण्टा आकस्मिक सेवा,
10: जनरल मेडिकल सेवा,
11: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
10: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
11: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
10: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
11: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
10: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
12: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
11: कोलोनोस्कोपी सेवा, ICU, भेन्टिलेटर सेवा,
10: NICU तथा PICU सेवा,
11: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
10: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
11: फार्मेसी सेवा।
9: सबैका लागि सधैँका लागि
10: बीपी स्मृति अस्पताल काठमाडौँ, वसुन्धरा चौकी ठिक पछाडि।
0: फोन नम्बर 49-87-094, 49-87-096, 49-70-051, 49-70-052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ।
13: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हर्पल FM 90.9 MHz, तपाईँको पल पलको साथी।

0: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
1: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
0: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यु श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
1: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यु श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
0: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 9852290029, फोन नम्बर 5110207।
2: स्पीड अन, इन्टरप्सन्स अफ। इन्ट्रोड्युसिङ Vinet Ultra Fi, द अल्ट्रा इन्टरनेट प्लान्स गिभिङ यु हाइएस्ट इन्टरनेट स्पीड्स एट लोएस्ट प्राइसेस। Now get 175 Mbps internet with Via TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet Ultra Fi, ultra experience, ultra entertainment, ultra value. Vinet अब सबै कनेक्टेड।
1: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
3: विशेषताहरू:
4: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
3: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
4: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
3: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
1: ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजु नेपाल टार, फोन नम्बर 4954-124-4954।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: रातभरि निन्द्र लाग्दैन, अफिसमा पनि बस्नै मन लाग्दैन, श्रीमती पनि खासै खुसी छैन, के भयो होला डाक्टर साहब?
9: आत्ति नै पर्दैन गोपालजी, यो कुनै रोग नै होइन। भौँडेश्वर डेकोरबाट आरामदायी पलङ, म्याट्रेस, कुसन लग्नुहोस्, मजाको निन्द्रा लाग्छ। अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यही पाइन्छ। रह्यो कुरा श्रीमतीज्यूको, सफा गरी राख्नै नपर्ने कार्पेट, पर्दा, डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी। मेरो घरमा पनि भौँडेश्वर डेकोरकै सामान मात्रै छ।
10: तपाईँको घरलाई थप सुन्दर बनाउँदै बौडेश्वर डेकोर, टोखा 1 झोर, काठमाडौँ, 98510-16907।

0: पिकनिक पार्टी दुनिया साथी आहा कति जाती लुक्की छिपी छड्के हेराई सबको मै माथि स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोधा एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
1: मतिना टेलर्स
0: मतिना मतिना टेलर्स
1: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 9841521203

0: 6.9 इन्चको शानदार डिस्प्ले, AI powered क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौं।
2: यदि स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
1: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
3: 24 घण्टा आकस्मिक सेवा,
4: जनरल मेडिकल सेवा,
3: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
4: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
3: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
4: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
3: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
4: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
5: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
3: कोलोनोस्कोपी सेवा, ICU, भेन्टिलेटर सेवा,
4: NICU तथा PICU सेवा,
3: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
4: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
3: फार्मेसी सेवा।
1: सबैका लागि सधैँका लागि
4: बीपी स्मृति अस्पताल काठमाडौँ, वसुन्धरा चौकी ठिक पछाडी।
5: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौँ। शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस NCMT कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि BHM, BBA, MBA, BIT र BCS नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू:
5: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
2: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
5: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
2: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
5: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
2: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
5: विस्तृत जानकारीको लागि
2: NCMT कलेज सामाखुशी काठमाडौँ, फोन नम्बर
5: 4952831,
2: 4986217,
5: 9802075662।
6: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
7: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
7: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
7: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
6: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख ज्यू।
8: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
8: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
7: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
8: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
7: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नु पर्छ।
6: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
9: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
10: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्, कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
12: उइता हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङकाल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र पार्केटिङ पनि गरिन्छ नि।
3: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
12: झोरमाङकाल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
5: 9860-35-43-86,
12: 9818-67-78-42।
13: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
1: ए, त्यसको चिन्ता लिनु पर्दैन नि हामीले। यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
2: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा वाल र फ्लोरको 10-13 देखि 12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ।
1: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
0: 44-88-961,
1: 44-62-161,
0: 98-41-20-21-15,
1: 98-5-11-88-961,
0: 98-5-11-98-975।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
5: विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
5: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
6: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
5: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
2: ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजू, नेपाल चार। फोन नम्बर 49-54-124, 49-54-124।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स जोड्छ जीवन प्राइम टायर्सले सधैं।
1: अब तपाईहरुमा सौलियत शुल्कमा भरपर्दो सेवा दिनका लागि
2: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
1: शुभम इन्टरनेशनल हस्पिटल।
2: हाम्रा उपलब्ध सेवाहरु
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: एक्सरे सेवा,
1: यूएसजी इको सेवा,
2: ईसीजी सेवा,
1: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
2: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपीडी सेवा तर्फ
1: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ईएनटी, हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
2: थप जानकारीको लागि
1: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
2: फोन नम्बर
1: 01-40-27-300।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
1: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
0: ल दाई पनि, यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
1: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
0: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 98512 29 0 29, फोन नम्बर 51 10 207।
2: स्पीड अन, इन्टरप्सन्स अफ। इन्ट्रोड्युसिङ Vinet UltraFi, the ultra internet plans giving you highest internet speeds at lowest prices. Now get 175 Mbps internet with Via TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet UltraFi, ultra experience, ultra entertainment, ultra value. Vinet, अब सबै कनेक्टेड।
3: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने हो?
4: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाइ सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस सधैँ छ नि।
0: हजुर, अब छपाइ सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लु बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01-49-85-825, 95512-48-825।
5: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 को लागि भर्ना खुल्यो।
5: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेसन
5: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
6: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
5: सम्पर्क नम्बर
6: 01-46-30-310,
5: 98-51-40-41-98,
6: 98-41-25-59-57।
7: हेलो
8: हेलो,
7: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
9: हजुर।
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लो
9: दिन त। हेलो, भन्नुहोस् त।
7: हेलो हजुर,
9: हजुर
7: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
9: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
8: ए नानी, के भने रहेछ, के भयो?
9: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
8: ल ल ल, किन दिन्थे?
10: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
11: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
10: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ।
11: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: रात भरि निन्द्र लाग्दैन, अफिसमा पनि बस्नै मन लाग्दैन, श्रीमती पनि खासै खुसी छैन, के भयो होला डाक्टर साहब?
14: आप्ति नै पर्दैन गोपालजी, यो कुनै रोग नै होइन। भौँडेश्वर डेकोरबाट आरामदायी पलङ, म्याट्रेस, कुसन लग्नुहोस्, मजाको निद्रा लाग्छ। अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यही पाइन्छ। रह्यो कुरा श्रीमतीज्यूको, सफा गरी राख्नै नपर्ने कार्पेट, पर्दा, डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी। मेरो घरमा पनि भौँडेश्वर डेकोरकै सामान मात्रै छ।
15: तपाईँको घरलाई थप सुन्दर बनाउँदै बौडेश्वर डेकोर, टोखा 1 झोर, काठमाडौँ, 98510169007।

0: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्युएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बिबिएस, बिए र बिएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
0: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन
0: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
0: सम्पर्क नम्बर
1: 01-4630-310
0: 98-51-40-41-98
1: 98-41-25-59।

0: Let's go. 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ।
2: केही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
1: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
3: 24 घण्टा आकस्मिक सेवा,
2: जनरल मेडिकल सेवा,
3: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
2: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
3: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
2: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
3: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
2: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
4: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
3: कोलोनोस्कोपी सेवा, ICU, भेन्टिलेटर सेवा,
2: NICU तथा PICU सेवा,
3: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
2: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
3: फार्मेसी सेवा।
1: सबैका लागि सधैँका लागि
2: बीपी स्मृति अस्पताल काठमाडौँ, वसुन्धारा चौकी ठिक पछाडि।
4: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ। शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस NCMT कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि BHM, BBA, MBA, BIT र BCS नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
2: हाम्रा विशेषताहरू:
4: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
2: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
4: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
2: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
4: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
2: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
4: विस्तृत जानकारीको लागि
2: NCMT कलेज सामाखुशी काठमाडौँ, फोन नम्बर
4: 4952831,
2: 4986217,
4: 9802075662। नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगेँ। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
5: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
3: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
5: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
4: 9860353486,
5: 9818-67-78-42।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल FM 90.9 MHz, तपाईँको पल पलको साथी।

0: अब तपाईँहरू माझ सौल्य शुल्कमा भरपर्दो सेवा दिनका लागि
1: 24 घन्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
0: शुभम इन्टरनेसनल हस्पिटल।
1: हाम्रा उपलब्ध सेवाहरू
0: 24 घन्टा इमर्जेन्सी सेवा,
1: एक्सरे सेवा,
0: USG इको सेवा,
1: ECG सेवा,
0: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
1: 24 घन्टा फार्मेसी सेवा, जनरल ओपिडी सेवा तर्फ
0: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ENT, हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
1: थप जानकारीको लागि
0: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
1: फोन नम्बर
0: 01-40-27-300।
2: रातभरि निन्द्र लाग्दैन, अफिसमा पनि बस्नै मन लाग्दैन, श्रीमती पनि खासै खुसी छैन, के भयो होला डाक्टर साहब?
3: आत्तिनै पर्दैन गोपालजी, यो कुनै रोग नै होइन। भौँडेश्वर डेकोरबाट आरामदायी पलङ, म्याट्रेस, कुसन लग्नुहोस्, मजाको निद्रा लाग्छ। अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यही पाइन्छ। रह्यो कुरा श्रीमतीज्यूको, सफा गरी राख्नै नपर्ने कार्पेट, पर्दा, डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी। मेरो घरमा पनि भौँडेश्वर डेकोरकै सामान मात्रै छ।
4: तपाईँको घरलाई थप सुन्दर बनाउँदै बौडेश्वर डेकोर, टोखा 1 झोर काठमाडौँ, 98-5-10-16-907।
5: अब सुन्नुहोस् पुरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मद्यपान र धूम्रपान सेवन नगरौ,
6: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा BA, BBS, BSW र BED का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा MED तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र EPM, MA तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
8: विशेषताहरू:
9: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
8: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
9: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
8: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
1: ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजु नेपाल 4, फोन नम्बर 49-54-124, 49-54-124।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स जोड्छ जीवन प्राइम टायर्सले सधैं।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
1: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
0: ल दाई पनि, यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
1: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
0: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 98512 29 0 29, फोन नम्बर 51 10 207।
2: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने हो?
3: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाइ सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस छँदै छ नि।
0: हजुर, अब छपाइ सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लु बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01-49-85-825, 98512-48-825।
4: स्पिड अन, इन्टरप्सन्स अफ। Introducing Vinet UltraFi, the ultra internet plans giving you highest internet speeds at lowest prices. Now get 175 Mbps internet with Via TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet UltraFi. Ultra experience, ultra entertainment, ultra value. Vianet, aba sabai connected.
3: ए हजुर, यति राम्रो घर त बनायो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
0: ए, त्यसको चिन्ता लिनु पर्दैन नि हामीले। यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
1: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 सम्मको साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ।
0: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
3: 44-88-961,
0: 44-62-161,
3: 98-41-20-21-15,
0: 98-5-11-88-961,
3: 98-5-11-98-975।
5: पिकनिक पार्टी दुनिया साथी, आहा कति जाति, लुकी छिपी छड्के हेराई सबको मै माथि, स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी, सबको सोध एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
6: मतिना टेलर्स।
5: मतिना, मतिना टेलर्स।
6: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र भुतखेल बस पार्क अगाडि। मोबाइल नम्बर 98-41-51-20-03।

0: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
1: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
2: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
1: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
0: 9860-35-43-86,
1: 9818-67-78-42।
0: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू:
0: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
1: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
0: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
1: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
0: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
1: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
0: विस्तृत जानकारीको लागि
1: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ। फोन नम्बर
0: 49-52-831,
1: 49-86-217,
0: 98-020-75-662।

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 को लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन
1: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
2: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
1: सम्पर्क नम्बर
2: 01-4630-310
1: 98-51-40-41-98
2: 98-41-25-59-57।
3: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ।
4: यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
3: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
5: 24 घण्टा आकस्मिक सेवा,
4: जनरल मेडिकल सेवा,
5: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
4: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
5: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
4: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
5: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
4: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
6: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
5: कोलोनोस्कोपी सेवा, ICU, भेन्टिलेटर सेवा,
4: NICU तथा PICU सेवा,
5: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
4: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
5: फार्मेसी सेवा।
3: सबैका लागि सधैँका लागि
4: बीपी स्मृति अस्पताल काठमाडौँ, वसुन्धारा चौकी ठिक पछाडि।
6: फोन नम्बर 49-87-094, 49-87-096, 49-70-051, 49-70-052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल FM 90.9 MHz, तपाईँको पल पलको साथी।

0: पिकनिक पार्टी दुनिया साथी आहा कति जाति लुकी छिपी छड्के हेराई सबको मै माथि स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोध एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
1: मतिना टेलर्स
0: मतिना मतिना टेलर्स
1: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 98 41 51 20 03

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स जोड्छ जीवन प्राइम टायर्सले सधैं।
1: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए बीबीएस बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस नेपाली हेल्थ र इपिएम एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
2: विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने
2: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने
3: गरिब एवं जैनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
2: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
1: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल टार फोन नम्बर 49514124।
4: अब तपाईहरुमा सौल्य शुल्कमा भरपर्दो सेवा दिनका लागि
1: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
4: शुभम इन्टरनेशनल हस्पिटल।
1: हाम्रा उपलब्ध सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी सेवा,
1: एक्सरे सेवा,
4: यूएसजी इको सेवा,
1: ईसीजी सेवा,
4: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
1: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपीडी सेवा तर्फ
4: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ईएनटी हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
1: थप जानकारीको लागि
4: शुभम इन्टरनेशनल हस्पिटल तारकेश्वर 10 लोकतान्त्रिक चोक
1: फोन नम्बर
4: 01-40-27-300।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
10: ए, त्यसको चिन्ता लिनु पर्दैन नि। हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
1: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोएर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोएर लाइटिङ पनि उपलब्ध छ।
10: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
9: 44-88-961,
10: 44-62-161,
9: 98-41-20-21-15,
10: 98-5-11-88-961,
9: 98-5-11-98-975।
11: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने हो?
1: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस छँदै छ नि।
2: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लु बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01-49-85-825, 98-512-48-825।
3: स्पीड अन, इन्टरप्सन्स अफ। इन्ट्रोड्युसिङ वाइनेट अल्ट्राफाइ, the ultra internet plans giving you highest internet speeds at lowest prices. Now get 175 mbps internet with Via TV only at rupees 1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet UltraFi, ultra experience, ultra entertainment, ultra value. Vianet, aba sabai connected.
4: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर, स्वर्ण पदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
8: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौँ।
9: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी, सोह्रखुट्टे, काठमाडौँ।
10: फोन नम्बर
9: 49-55-304,
10: 49-56-592।
11: रातभरि निन्द्र लाग्दैन, अफिसमा पनि बस्नै मन लाग्दैन, श्रीमती पनि खासै खुसी छैन, के भयो होला डाक्टर साहब?
12: आप्तिनै पर्दैन गोपालजी, यो कुनै रोग नै होइन।
11: भौँडेश्वर डेकोरबाट आरामदायी पलङ, म्याट्रेस, कुसन लग्नुहोस्, मजाको निद्रा लाग्छ। अफिसको लागि गुणस्तरीय टेबल, कुर्सी पनि त्यही पाइन्छ। रह्यो कुरा श्रीमतीज्यूको, सफा गरी राख्नै नपर्ने कार्पेट, पर्दा, डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी। मेरो घरमा पनि भौँडेश्वर डेकोरकै सामान मात्रै छ।
13: तपाईँको घरलाई थप सुन्दर बनाउँदै बौडेश्वर डेकोर, टोखा 1, झोर, काठमाडौँ। 98-510-16-907।
2: होइन हो रामदाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
14: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
2: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यु श्री गणेश इलेक्ट्रिकल जाने नि, त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
14: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यु श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
2: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 98-512-29-0029, फोन नम्बर 51-10-207।

0: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ।
1: त्यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
0: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
2: 24 घण्टा आकस्मिक सेवा,
3: जनरल मेडिकल सेवा,
2: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
3: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
2: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
3: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
2: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
3: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
4: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
2: कोलोनोस्कोपी सेवा, आइसीयू, भेन्टिलेटर सेवा,
3: एनआइसीयू तथा पीआईसीयू सेवा,
2: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
3: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
2: फार्मेसी सेवा।
0: सबैका लागि सधैँका लागि
3: बीपी स्मृति अस्पताल काठमाडौँ, वसुन्धारा चौकी ठिक पछाडि।
4: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ। नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
5: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
2: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
5: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा 1 गाविस चोक नयाँ बस्ती। फोन नम्बर
4: 9860353486,
5: 9818678842।
4: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू:
4: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
5: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
4: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
5: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
4: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
5: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
4: विस्तृत जानकारीको लागि
5: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ। फोन नम्बर
4: 4952831,
5: 4986217,
4: 9802075662।

0: Let's go. 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 को लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन
1: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
2: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
1: सम्पर्क नम्बर
2: 01-4630-310
1: 98-41-41-98
2: 98-41-25-59-57।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल FM 90.9 MHz, तपाईँको पल पलको साथी।

0: पिकनिक पार्टी दुनिया साथी आ हक्कती जाती लुक्की छिपी छड़के हेराई सबको मैमाथी स्कूल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोधा एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
1: मतिना टेलर्स।
0: मतिना, मतिना टेलर्स।
1: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र बुथखेल बस पार्क अगाडि। मोबाइल नम्बर 98141520 03।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जोड्छ जीवन प्राइम टायर्सले सधैं।
2: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए बीबीएस बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस नेपाली हेल्थ र इपिएम एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
3: विशेषताहरू
4: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने
3: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने
4: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
3: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था थप जानकारीका लागि सम्पर्क
2: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल 4 फोन नम्बर 49 54 1 24 49 54 1 24।
5: किन आँखा मिचेको मिचे गरेको
6: हेर्न अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
5: धेरै समय मोबाइल चलाइसिक्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस्?
6: बुझेँ।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: अब तपाईहरुमा सौल्य शुल्कमा भरपर्दो सेवा दिनका लागि
2: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
9: शुभम इन्टरनेशनल हस्पिटल।
2: हाम्रा उपलब्ध सेवाहरू
9: 24 घण्टा इमर्जेन्सी सेवा,
2: एक्सरे सेवा,
9: यूएसजी इको सेवा,
2: ईसीजी सेवा,
9: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
2: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपिडी सेवा तर्फ
9: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ईएनटी हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
2: थप जानकारीको लागि
9: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
2: फोन नम्बर
9: 01-40-27-300।
3: ए हजुर, यति राम्रो घर त बनायो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
10: ए त्यसको चिन्ता लिनु पर्दैन नि, हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
2: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 सम्मको साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोएर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोएर लाइटिङ पनि उपलब्ध छ।
10: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि, फोन नम्बर
3: 44-88-961,
10: 44-62-161,
3: 98-41-20-21-15,
10: 98-5-11-88-961,
3: 98-5-11-98-975।
11: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
1: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
0: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएको पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
1: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
0: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 9852129029, फोन नम्बर 5110207।
2: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने हो?
3: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस छँदै छ नि।
0: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लू बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01-49-85-825, 9852-48-825।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
5: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: रातभरि निन्द्र लाग्दैन, अफिसमा पनि बस्नै मन लाग्दैन, श्रीमती पनि खासै खुसी छैन, के भयो होला डाक्टर साहब?
13: आप्तिनै पर्दैन गोपालजी, यो कुनै रोग नै होइन। भौँडेश्वर डेकोरबाट आरामदायी पलङ, म्याट्रेस, कुसन लग्नुहोस्, मजाको निद्रा लाग्छ। अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यहीँ पाइन्छ। रह्यो कुरा श्रीमतीज्यूको, सफा गरी राख्नै नपर्ने कार्पेट, पर्दा, डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी। मेरो घरमा पनि भौँडेश्वर डेकोरकै सामान मात्रै छ।
14: तपाईँको घरलाई थप सुन्दर बनाउँदै बौडेश्वर डेकोर, टोखा 1 झोर, काठमाडौँ, 9852-10-16-907।

0: ए हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
1: ए, त्यसको चिन्ता लिनु पर्दैन नि। हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
2: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 सम्मको साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोवेयर ब्रान्डको धार तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ।
1: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
0: 44-88-961,
1: 44-62-161,
0: 98-41-20-21-15,
1: 98-5-11-88-961,
0: 98-5-11-98-975।
2: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
3: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
2: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
3: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
2: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
3: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
2: विस्तृत जानकारीको लागि
3: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ, फोन नम्बर
2: 49-52-831,
3: 49-86-217,
2: 98-020-75-662।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जोड्छ जीवन प्राइम टायर्सले सधैं।
2: अब तपाईहरुमा सौल्य शुल्कमा भरपर्दो सेवा दिनका लागि
3: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
2: शुभम इन्टरनेशनल हस्पिटल।
3: हाम्रा उपलब्ध सेवाहरू
2: 24 घण्टा इमर्जेन्सी सेवा,
3: एक्सरे सेवा,
2: यूएसजी इको सेवा,
3: ईसीजी सेवा,
2: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
3: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपीडी सेवा तर्फ
2: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ईएनटी हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
3: थप जानकारीको लागि
2: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
3: फोन नम्बर
2: 01-40-27-300।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: all-time favorites.
1: Radio Harpal 90.9 MHz.
2: Stay tuned.

0: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ।
1: केही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
0: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्:
2: 24 घण्टा आकस्मिक सेवा,
3: जनरल मेडिकल सेवा,
2: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
3: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
2: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
3: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
2: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
3: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
4: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
2: कोलोनोस्कोपी सेवा, आइसियु, भेन्टिलेटर सेवा,
3: एनआइसियु तथा पिआइसियु सेवा,
2: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
3: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
2: फार्मेसी सेवा।
0: सबैका लागि सधैँका लागि
1: बीपी स्मृति अस्पताल, काठमाडौँ, वसुन्धारा चौकी ठिक पछाडि।
4: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ। नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
5: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
2: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
5: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
4: 9860353486,
5: 9818-67-78-42।
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 को लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेसन
1: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
6: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
1: सम्पर्क नम्बर
6: 01-4630-310,
1: 9851-40-41-98,
6: 9841-25-59।

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: पिकनिक पार्टी दुनिया साथी आहा कति जाति, लुकी छिपी छड्के हेराई सबको मै माथि, स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोधा एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
2: मतिना टेलर्स।
1: मतिना, मतिना टेलर्स।
2: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र भुतखेल बस पार्क अगाडि। मोबाइल नम्बर 9841512003।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
1: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
0: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
1: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
0: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 9852290029, फोन नम्बर 5110207।
2: स्पीड अन, इन्टरप्सन्स अफ। इन्ट्रोड्युसिङ वाइनेट अल्ट्राफाई, द अल्ट्रा इन्टरनेट प्लान्स गिभिङ यु हाइएस्ट इन्टरनेट स्पीड्स एट लोएस्ट प्राइसेस। Now, get 175 Mbps internet with Via TV only at Rs. 1250 per month. And enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working, and uninterrupted entertainment on Via TV in ultra speed. Vinet UltraFi. Ultra experience, ultra entertainment, ultra value. Vinet. अब सबै कनेक्टेड।
1: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
3: विशेषताहरू:
4: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
3: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
4: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
3: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
1: ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजु नेपाल चार, फोन नम्बर 49514124।
5: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने हो?
6: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस छँदैछ नि।
0: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लू बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ, फोन नम्बर 01-49-85-825, 9852-48-825।
7: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
8: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
8: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
7: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
8: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
7: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख ज्यू।
9: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
9: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
8: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख।

0: बाटो बन्छ, समयमै बन्छ। म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न। अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ। शंका लागे उजुरी गरौँ। भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ। सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू
0: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने
1: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने
0: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको
1: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने
0: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने
1: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको
0: विस्तृत जानकारीको लागि
1: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
0: 49528311
1: 49862017
0: 98025 75662

0: Let's go. 6.9 inch ko sandar display, AI powered camera, 2 barsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko sath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
1: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए बीबीएस बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस नेपाली हेल्थ र इपिएम एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो.
2: विशेषताहरू:
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
2: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
3: गरिब एवं जैनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
2: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था. थप जानकारीका लागि सम्पर्क
1: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपालटार, फोन नम्बर 49 54 1 24 49 54 1 24.
4: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ.
5: केही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ.
4: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्:
2: 24 घण्टा आकस्मिक सेवा,
5: जनरल मेडिकल सेवा,
2: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
5: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
2: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
5: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
2: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
5: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
1: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
2: कोलोनोस्कोपी सेवा, आइसीयू, भेन्टिलेटर सेवा,
5: एनआइसीयू तथा पीआईसीयू सेवा,
2: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
5: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
2: फार्मेसी सेवा.
4: सबैका लागि सधैँका लागि
5: बीपी स्मृति अस्पताल काठमाडौँ, वसुन्धारा चौकी ठिक पछाडि.
1: फोन नम्बर 49 87 094, 49 87 096, 49 70 051, 49 70 052. साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ. नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे. ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्. कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
6: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट. त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि.
2: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
6: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती. फोन नम्बर
1: 9860 35 43 86,
6: 9818 67 78 42.
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी.

0: अब तपाईहरुमा सौल्य शुल्कमा भरपर्दो सेवा दिनका लागि
1: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
0: शुभम इन्टरनेशनल हस्पिटल।
1: हाम्रा उपलब्ध सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: एक्सरे सेवा,
0: USG इको सेवा,
1: ECG सेवा,
0: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
1: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपिडी सेवा तर्फ
0: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ENT, हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
1: थप जानकारीको लागि
0: शुभम इन्टरनेशनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
1: फोन नम्बर
0: 01-40-27-300।
2: रातभरि निन्द्र लाग्दैन, अफिसमा पनि बस्नै मन लाग्दैन, श्रीमती पनि खासै खुसी छैन, के भयो होला डाक्टर साहब?
3: आत्ति नै पर्दैन गोपालजी, यो कुनै रोग नै होइन। भौडेश्वर डेकोरबाट आरामदायी पलङ, म्याट्रेस, कुसन लग्नुहोस्, मजाको निद्रा लाग्छ। अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यही पाइन्छ। रह्यो कुरा श्रीमतीज्यूको, सफा गरी राख्नै नपर्ने कार्पेट, पर्दा, डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी। मेरो घरमा पनि भौडेश्वर डेकोरकै सामान मात्रै छ।
4: तपाईको घरलाई थप सुन्दर बनाउँदै बौडेसो डेकोर, टोखा 1 झोर, काठमाडौँ, 98510-16907।
5: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 को लागि भर्ना खुल्यो।
5: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेसन
5: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
6: बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर काठमाडौँ।
5: सम्पर्क नम्बर
6: 01-4630-310,
5: 98-51-40-41-98,
6: 98-41-25-59।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जोड्छ जीवन प्राइम टायर्सले सधैं।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: सकिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01-49-85-825, 98-5-12-48-825।
1: ए हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
2: ए, त्यसको चिन्ता लिनु पर्दैन नि। हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
3: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13-12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोएर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोएर लाइटिङ पनि उपलब्ध छ।
2: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
1: 44-88-961,
2: 44-62-161,
1: 98-41-20-21-15,
2: 98-5-11-88-961,
1: 98-5-11-98-975।
4: पिकनिक पार्टी दुनिया साथी आहा कति जाति, लुकी छिपी छड्के हेराई सबको मैमाथि, स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोध एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
5: मतिना टेलर्स।
4: मतिना, मतिना टेलर्स।
5: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र भुतखेल बस पार्क अगाडि। मोबाइल नम्बर 98-41-51-20-03।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर, स्वर्ण पदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
6: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौँ।
3: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ।
2: फोन नम्बर
3: 49-55-304,
2: 49-56-592।
0: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
3: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
0: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि, त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
3: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
0: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 98-5-12-29-0-29, फोन नम्बर 51-10-207।

0: रेडियो हर्पल 90.9 मेगाहर्ज तपाईको पल पलको साथी।
1: Excuse me, Mr. DJ. I come here all the time.

0: favorites. Radio Harpal 90.9 megahertz.
1: Stay tuned.

0: हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
1: ए, त्यसको चिन्ता लिनु पर्दैन नि हामीले, यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
2: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोएर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोएर लाइटिङ पनि उपलब्ध छ।
1: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
0: 44-88-961 98-41-20-21-15
1: 98-5-11-88-961
0: 98-5-11-98-975
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर, स्वर्ण पदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
3: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौँ।
2: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ।
1: फोन नम्बर
2: 49-55-304
1: 49-56-592।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जोड्छ जीवन प्राइम टायर्सले सधैं।
2: अब तपाईहरुमा सौल्य शुल्कमा भरपर्दो सेवा दिनका लागि
3: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
2: शुभम इन्टरनेशनल हस्पिटल।
3: हाम्रा उपलब्ध सेवाहरु
2: 24 घण्टा इमर्जेन्सी सेवा,
3: एक्सरे सेवा,
2: यूएसजी इको सेवा,
3: ईसीजी सेवा,
2: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
3: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपीडी सेवा तर्फ
2: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ईएनटी हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
3: थप जानकारीको लागि
2: शुभम इन्टरनेशनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
3: फोन नम्बर
2: 01-40-27-300।
4: क्या खतरा समाचार आइसक्यो?
5: बाफ्रे, अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? ह्या, यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन? यस्तो त जसले नि लेखिहाल्छ नि।
5: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू:
3: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
2: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
3: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
2: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
3: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
2: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
3: विस्तृत जानकारीको लागि
2: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ, फोन नम्बर
3: 49-52-831,
2: 49-86-217,
3: 98-020-75-662।
2: होइन हो रामदाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
3: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
2: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि, त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
3: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
2: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 98-512-29-0-29, फोन नम्बर 51-10-207।

0: Let's go. 6.9 inch को शानदार display, AI powered camera, 2 वर्ष को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन
1: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
2: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
1: सम्पर्क नम्बर
2: 01-4630-310
1: 98-51-40-41-98
2: 98-41-25-59-57।
3: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ।
4: यदि स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
3: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
5: 24 घण्टा आकस्मिक सेवा,
6: जनरल मेडिकल सेवा,
5: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
6: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
5: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
6: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
5: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
6: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
7: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
5: कोलोनोस्कोपी सेवा, ICU, भेन्टिलेटर सेवा,
6: NICU तथा PICU सेवा,
5: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
6: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
5: फार्मेसी सेवा।
3: सबैका लागि सधैँका लागि
6: बीपी स्मृति अस्पताल काठमाडौँ, वसुन्धारा चौकी ठिक पछाडी।
7: फोन नम्बर 49-87-094, 49-87-096, 49-70-051, 49-70-052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ।
8: किन आँखा मिचेकुमिचे गरेको?
9: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
8: धेरै समय मोबाइल चलाइसि क्या
9: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
8: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
9: ए, त्यसो भए जोगिन के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
9: बुझे।
8: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
10: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
12: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
13: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
12: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा 1 गाविस चोक नयाँ बस्ती। फोन नम्बर
7: 98-60-35-43-86,
12: 98-18-67-78-42।

0: रातभरि निन्द्र लाग्दैन, अफिसमा पनि बस्नै मन लाग्दैन, श्रीमती पनि खासै खुसी छैन, के भयो होला डाक्टर साहब?
1: आप्ति नै पर्दैन गोपालजी, यो कुनै रोग नै होइन। भौँडेश्वर डेकोरबाट आरामदायी पलङ म्याट्रेस कुसन लग्नुहोस्, मजाको निद्रा लाग्छ। अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यही पाइन्छ। रह्यो कुरा श्रीमतीज्यूको, सफा गरी राख्नै नपर्ने कार्पेट, पर्दा, डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी। मेरो घरमा पनि भौँडेश्वर डेकोरकै सामान मात्रै छ।
2: तपाईँको घरलाई थप सुन्दर बनाउँदै बौडेश्वर डेकोर, टोखा 1 झोर काठमाडौँ, 98510 16 907।
3: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बी

0: बीबीएस बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस नेपाली हेल्थ र इपिएम एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
1: विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने
1: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने
2: गरिब एवं जैनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
1: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था थप जानकारीका लागि सम्पर्क
3: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल चार फोन नम्बर 49514124
4: स्पीड अन Interruptions off. Introducing Vinet UltraFi, the ultra internet plans giving you highest internet speeds at lowest prices. Now get 175 Mbps internet with Via TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet UltraFi. Ultra experience, ultra entertainment, ultra value. Vinet, अब सबै connected.
5: पिकनिक पार्टी दुनिया साथी आहा कति जाती लुकी छिपी छड्के हेराई सबको मैमाथि स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोधा एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
6: मतिना टेलर्स
5: मतिना मतिना टेलर्स
6: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 9841512003
7: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हँ तिमीलाई केही थाहा छ
8: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
8: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
7: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
8: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
7: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
9: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
7: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
9: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ
8: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू
9: बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
8: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
7: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो
10: अब यसो गरौँ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
11: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौँ शंका लागे उजुरी गरौँ भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौँ
4: नेपाल सरकार विज्ञापन बोर्ड
0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
12: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
13: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ
0: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ
2: फोन नम्बर
0: 49553004
2: 49556992
14: व्यवसाय त दर्ता गरियो तर अफिसका लागि आवश्यक बिल ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो कहाँ जाने हो
15: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाइ सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको बार अफसेट प्रेस सधैँ छ नि।
16: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लु बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01 49 85 825, 95 5 12 48 825।

0: व्यवसायता दर्ता गरियो तर अफिसका लागि आवश्यक बिल ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने हो?
1: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस छँदै छ नि।
2: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लु बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01-49-85-825, 95-12-48-825।
3: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू:
3: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
2: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
3: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
2: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
3: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
2: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
3: विस्तृत जानकारीको लागि
2: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ। फोन नम्बर
3: 49-52-831,
2: 49-86-217,
3: 98-020-75-662।
2: अब तपाईहरुमा सौल्य शुल्कमा भरपर्दो सेवा दिनका लागि
3: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
2: शुभम इन्टरनेशनल हस्पिटल।
3: हाम्रा उपलब्ध सेवाहरू:
2: 24 घण्टा इमर्जेन्सी सेवा,
3: एक्सरे सेवा,
2: यूएसजी इको सेवा,
3: ईसीजी सेवा,
2: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
3: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपीडी सेवा तर्फ
2: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ईएनटी, हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
3: थप जानकारीको लागि
2: शुभम इन्टरनेशनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक।
3: फोन नम्बर
2: 01-40-27-300।
1: ए हजुर, यति राम्रो घर त बनायो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
2: ए, त्यसको चिन्ता लिनु पर्दैन नि। हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
3: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13-12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोएर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोएर लाइटिङ पनि उपलब्ध छ।
2: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
1: 44-88-961,
2: 44-62-161,
1: 98-41-20-21-15,
2: 98-5-11-88-961,
1: 98-5-11-98-975।
4: पिकनिक पार्टी दुनिया साथी, आहा कति जाती, लुक्की छिपी छड्के हेराई सबको मैमाथि, स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी, सबको सोध एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
5: मतिना टेलर्स।
4: मतिना, मतिना टेलर्स।
5: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र भुतखेल बस पार्क अगाडि। मोबाइल नम्बर 98-41-51-20-03।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।
7: Listen out there!

0: सधै
1: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
0: जोड्छ जीवन प्राइम टायर्सले सधै।
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन
2: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
3: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
2: सम्पर्क नम्बर
3: 01-4630-310
2: 98-51-40-41-98
3: 98-41-25-59।
4: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौं।
5: यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
4: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
6: 24 घण्टा आकस्मिक सेवा,
7: जनरल मेडिकल सेवा,
6: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
7: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
6: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
7: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
6: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
7: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
8: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
6: कोलोनोस्कोपी सेवा, ICU, भेन्टिलेटर सेवा,
7: NICU तथा PICU सेवा,
6: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
7: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
6: फार्मेसी सेवा।
4: सबैका लागि सधैँका लागि
7: बीपी स्मृति अस्पताल काठमाडौँ वसुन्धारा चौकी ठिक पछाडी।
8: फोन नम्बर 49-87-094, 49-87-096, 49-70-051, 49-70-052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौँ।
9: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगेँ। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
10: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र पार्केटिङ पनि गरिन्छ नि।
6: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
10: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा 1 गाविस चोक नयाँ बस्ती। फोन नम्बर
9: 98-60-35-43-86,
10: 98-18-67-78-42।

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: अब सुन्नुहोस् पुरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
4: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
3: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
4: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
3: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण

0: सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 9852290029, फोन नम्बर 5110207।
2: स्पीड अन, इन्टरप्सन्स अफ। इन्ट्रोड्युसिङ Vinet Ultra Fi, द अल्ट्रा इन्टरनेट प्लान्स गिभिङ यु हाइएस्ट इन्टरनेट स्पीड्स एट लोएस्ट प्राइसेस। Now get 175 Mbps internet with Via TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet Ultra Fi, ultra experience, ultra entertainment, ultra value. Vinet अब सबै कनेक्टेड।
1: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
3: विशेषताहरू:
4: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
3: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
4: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
3: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
1: ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजु नेपाल चार, फोन नम्बर 4954124, 4954124।
5: रातभरि निन्द्र लाग्दैन, अफिसमा पनि बस्नै मन लाग्दैन, श्रीमती पनि खासै खुसी छैन, के भयो होला डाक्टर साहब?
6: आप्ति नै पर्दैन गोपालजी, यो कुनै रोग नै होइन। भौँडेश्वर डेकोरबाट आरामदायी पलङ, म्याट्रेस, कुसन लग्नुहोस्, मजाको निन्द्रा लाग्छ। अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यहीँ पाइन्छ। रह्यो कुरा श्रीमतीज्यूको, सफा गरिराख्नै नपर्ने कार्पेट, पर्दा, डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी। मेरो घरमा पनि भौँडेश्वर डेकोरकै सामान मात्रै छ।
7: तपाईँको घरलाई थप सुन्दर बनाउँदै बौडेश्वर डेकोर, टोखा 1 झोर, काठमाडौँ, 9851106977।

0: पिकनिक पार्टी दुनिया साथी आहा कति जाती लुकी छिपी छड्के हेराई सबको मैमाथि स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोधा एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
1: मतिना टेलर्स
0: मतिना मतिना टेलर्स
1: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 9841520003 शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू
1: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने
2: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने
1: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको
2: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने
1: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने
2: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको
1: विस्तृत जानकारीको लागि
2: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
1: 49528331
2: 49862017
1: 9802075662
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
5: माउँ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
7: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि
1: मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ
2: फोन नम्बर
1: 49553004
2: 49556992।
1: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
10: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
11: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
10: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
1: 9860353486
10: 9818678742।
12: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ।
2: यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
12: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
11: 24 घण्टा आकस्मिक सेवा,
2: जनरल मेडिकल सेवा,
11: छाती रोग, मुटु रोग, न्यूरो मेडिसिन, न्यूरो सर्जिकल सेवा,
2: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
11: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
13: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
11: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
13: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
14: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
11: कोलोनोस्कोपी सेवा, आइसीयू, भेन्टिलेटर सेवा,
13: एनआइसीयू तथा पीआईसीयू सेवा,
11: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
13: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
11: फार्मेसी सेवा।
15: सबैका लागि सधैँका लागि
10: बीपी स्मृति अस्पताल काठमाडौँ वसुन्धारा चौकी ठिक पछाडी।
1: फोन नम्बर 4987094 4987096 4970051 4970052 साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ।
16: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हर्पल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: अब तपाईहरुमा सौल्य शुल्कमा भरपर्दो सेवा दिनका लागि
1: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
0: शुभम इन्टरनेशनल हस्पिटल।
1: हाम्रा उपलब्ध सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: एक्सरे सेवा,
0: यूएसजी इको सेवा,
1: ईसीजी सेवा,
0: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
1: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपिडी सेवा तर्फ
0: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ईएनटी, हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
1: थप जानकारीको लागि
0: शुभम इन्टरनेशनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
1: फोन नम्बर
0: 01 40 27 300।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स जोड्छ जीवन प्राइम टायर्सले सधै।
1: ए हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
2: ए, त्यसको चिन्ता लिनु पर्दैन नि। हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
3: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 सम्मको साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ।
2: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
1: 44-88-961,
2: 44-62-161,
1: 98-41-20-21-15,
2: 98-5-11-88-961,
1: 98-5-11-98-975।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
1: विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
1: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
2: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
1: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
0: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल 4, फोन नम्बर 49 54 124, 49 54 124।
3: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
4: 3 दिन भयो।
3: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
4: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा

0: समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
2: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
4: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन
4: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
5: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
4: सम्पर्क नम्बर
5: 01-4630-310
4: 98-51-40-41-98
5: 98-41-25-59
6: Speed on, interruptions off. Introducing Vinet UltraFi, the ultra internet plans giving you highest internet speeds at lowest prices. Now get 175 Mbps internet with Via TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet UltraFi, ultra experience, ultra entertainment, ultra value. Vianet, अब सबै connected.
7: हैन हो रामदाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
8: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
7: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि, त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
8: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
7: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 98-512-29-0029, फोन नम्बर 51-10-207।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर, स्वर्णपदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
5: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौँ।
4: थप जानकारीका लागि
8: मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
4: फोन नम्बर
8: 49-55-304
4: 49-56-592।

0: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौं।
1: यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
0: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
2: 24 घण्टा आकस्मिक सेवा,
3: जनरल मेडिकल सेवा,
2: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
3: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
2: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
3: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
2: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
3: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
4: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
2: कोलोनोस्कोपी सेवा, आइसीयू, भेन्टिलेटर सेवा,
3: एनआइसीयू तथा पीआईसीयू सेवा,
2: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
3: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
2: फार्मेसी सेवा।
0: सबैका लागि सधैँका लागि
3: बीपी स्मृति अस्पताल काठमाडौँ, वसुन्धारा चौकी ठिक पछाडी।
5: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौँ।
6: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
7: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङकाल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र पार्केटिङ पनि गरिन्छ नि।
2: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
7: झोरमाङकाल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
6: 9860353486,
7: 9818678742।
5: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा विशेषताहरू:
5: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
7: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
5: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
7: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
5: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
7: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
5: विस्तृत जानकारीको लागि
7: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ। फोन नम्बर
5: 4952831,
7: 4986217,
5: 9802075662।

0: 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 को लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन
1: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
2: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
1: सम्पर्क नम्बर
2: 01-4630-310,
1: 98-51-40-41-98,
2: 98-41-25-59-57।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल FM 90.9 MHz, तपाईँको पल पलको साथी।

0: पिकनिक पार्टी दुनिया साथी आहा कति जाति लुक्की छिपी छड्के हेराई सबको मै माथि स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोध एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
1: मतिना टेलर्स।
0: मतिना, मतिना टेलर्स।
1: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र बुथखेल बस पार्क अगाडि। मोबाइल नम्बर 9841521203।

0: सधै
1: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
0: जोड्छ जीवन प्राइम टायर्सले सधै
2: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए बीबीएस बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस नेपाली हेल्थ र इपिएम एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो
3: विशेषताहरू
4: लक्ष्य तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने
3: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने
4: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
3: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था थप जानकारीका लागि सम्पर्क
2: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल चार फोन नम्बर 49 54 1 24 49 54 1 24
5: अब तपाईहरुमा सौलिय शुल्कमा भरपर्दो सेवा दिनका लागि
2: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
5: शुभम इन्टरनेशनल हस्पिटल
2: हाम्रा उपलब्ध सेवाहरु
5: 24 घण्टा इमर्जेन्सी सेवा
2: एक्सरे सेवा
5: यूएसजी इको सेवा
2: ईसीजी सेवा
5: सुविधा सम्पन्न ल्याबको व्यवस्था
2: 24 घण्टा फार्मेसी सेवा जनरल ओपीडी सेवा तर्फ
5: जनरल मेडिसिन स्त्री तथा प्रसूति रोग छाला रोग मुटु रोग मूत्र रोग बाल रोग श्वास प्रश्वास सम्बन्धी हार जोड्नी सम्बन्धी समस्याको उपचार सर्जरी ईएनटी हेड एन्ड नेक सर्जरी मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ
2: थप जानकारीको लागि
5: शुभम इन्टरनेसनल हस्पिटल तारकेश्वर 10 लोकतान्त्रिक चोक
2: फोन नम्बर
5: 01-40-27-300
3: ए हजुर यति राम्रो घर त बनाइयो अब यसका लागि चाहिने बाथरूम र किचनका सामान घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने
4: ए त्यसको चिन्ता लिनु पर्दैन नि हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि
2: हजुर गणपति ट्रेड कन्सर्न हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान एलिभेसन टाइल निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल विभिन्न रङमा वाल र फ्लोरको 10-13 देखि 12-36 सम्मको साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप पीपीआर पाइप र फिटिङ ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ
5: सम्पर्क गणपति ट्रेड कन्सर्न गौशाला काठमाडौँ कृषि विकास बैङ्कको ठिक अगाडि फोन नम्बर
3: 44-88-961
5: 44-62-161
3: 98-41-20-21-15
5: 98-5-11-88-961
3: 98-5-11-98-975
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज तपाईँको पल पलको साथी

0: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
1: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
0: ल दाई पनि, यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएको पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
1: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
0: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 9852290029, फोन नम्बर 5110207।
2: स्पीड अन, इन्टरप्सन्स अफ। इन्ट्रोड्युसिङ Vinet Ultra Fi, the ultra internet plans giving you highest internet speeds at lowest prices. Now get 175 Mbps internet with Via TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet Ultra Fi, ultra experience, ultra entertainment, ultra value. Vinet, अब सबै कनेक्टेड।
3: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने होला?
4: हजुर पनि किन चिन्ता लिनुहुन्छ, छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस छँदै छ नि।
0: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टिकलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लु बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01-49-85-825, 9852-48-825।
5: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
5: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
6: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
5: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
7: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: फ्रेश गरौ माइन्ड।
1: रेडियो हर्पल 90.9 मेगाहर्ज तपाईको पल पलको साथी।
2: को मेला भेट भइएको बेला बुझ्यो, ए भीमेश्वरको मेला भेट भइएको बेला, लैजाऊ माया।

0: संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। मृत्यु हुनेमा दारमा पाँच, लयटा डाँडा कामका 69 वर्षीय तुलबहादुर खट्का, वडा नम्बर 6 मलिवाङका 82 वर्षीय बलबहादुर थापा, नरबहादुर बुढाथोकी र वडा नम्बर 2 सिङ्गेलीका 12 वर्षीय नरेश ओली रहेका छन्। उनीहरूको दाङ र नेपालगंजमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। गाउँपालिकाका अनुसार हालसम्म किट परीक्षणबाट 100 भन्दा बढीमा स्कप टाइफस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य संस्थामा अहिले पनि दैनिक 3-4 जनामा संक्रमण देखिने गरेको छ। बिरामीको संख्या बढ्दै गएपछि गाउँपालिकाले स्वास्थ्य कार्यालयसँगको सहकार्यमा विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन समेत गर्दै आएको छ। बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता लालपूर्जा प्रमाणपत्रदेखि राहदानीसम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न सकिने सरकारले जनाएको छ। बाढीका कारण महत्वपूर्ण कागजात हराउँदा प्रभावित नागरिकलाई दैनिक कामकाजदेखि सरकारी सेवा लिन समेत समस्या पर्न सक्ने भएकाले प्रतिलिपि लिन सकिने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सीआईएनसँग बताउनुभयो।
1: कागजात हराएको सन्दर्भमा प्राप्त गर्नको लागि हामीलाई तत्त्व कानूनहरूमा जस्तो तपाईँलाई प्रतिलिपि आवश्यक पर्यो, अब शैक्षिक परिचय प्रमाणपत्रको हकमा सम्बन्धित कानूनले नै भन्ला है, अहिले म त्यो तपाईँलाई भन्न सकिनँ। यद्यपि गृह प्रशासन अन्तर्गतका जतिपय कागज पत्रहरू छन् नि, जस्तो विशेष गरी सबभन्दा बढी पेचिलो रूपमा आउने चाहिँ नागरिकताको विषय हो, नागरिकताको प्रतिलिपि लिनको लागि चाहिँ अब पछिल्लो चरणका हाम्रा सम्पूर्ण तथ्याङ्कहरू चाहिँ कम्प्युटरमा अभिलेखिकै छन् होइन, व्यवस्थित भएको अवस्था छ। यसको लागि चाहिँ सम्बन्धित ओडाले त मान्छेले त कसैले त पहिचान गरिदिनु पर्यो नि, त त्यसले गर्दा सम्बन्धित ओडाबाट उहाँले एउटा सिफारिस ल्याउनु पर्ने अवस्था हुन्छ। त्यो सिफारिस लिएर आउनुभयो भने उहाँले प्राप्त गर्नुहुन्छ, त्यसमा केही समस्या छैन। कुनै प्र्याक्टिकल समस्या पर्यो, एकदमै गाह्रो अप्ठ्यारो समस्या परेका छन् भने त्यसलाई हामीले त्यही केस टु केस सल्टाउने कुरा सल्टाउँदै जाउँला, तर अहिलेकै कानुनी प्रावधानले पनि उहाँहरूलाई पाउन त्यस्तो समस्या छैन। अर्कोतर्फ हामीसँग जस्तो कतिपयसँग अब हाम्रो एनआइडी राष्ट्रिय परिचय पत्र कार्ड हराएको पनि हुनसक्छ, त्यो अब सन्दर्भमा चाहिँ हामीले अहिले इएनआइडीको कन्सेप्ट पनि ल्याएका छौँ। जस्तो उहाँले आफ्नो चाहिँ डेमोग्राफिक जुन इन्फर्मेसन चाहिँ अहिले राष्ट्रिय परिचय पत्र विभागले जुन बनाएको एउटा सिस्टम छ, त्यो पोर्टलमा उहाँले इन्ट्री गर्नुभयो भने त्यो इन्ट्रीको विवरणको आधारमा चाहिँ उहाँले त्यहाँबाट इएनआइडी पाउन सक्नुहुन्छ, जसबाट उहाँले एउटा त्यो नम्बर प्राप्त हुन्छ, त्यो नम्बरलाई उहाँले जताततै उपयोग गर्न पाउनुहुन्छ। त्यसैले भोलिको दिनमा धेरै निकायहरू रहँदाखेरि हामीले जिल्ला प्रशासन कार्यालयमा धेरै अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँलाई सेवा बढी दिन कसरी सहज रूपमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
0: तर कागजात हराउँदैमा त्यसको अभिलेख नै हराउँछ भन्ने हुँदैन। अधिकांश सरकारी कागजात सम्बन्धित कार्यालयको अभिलेखमा सुरक्षित रहने भएकाले आवश्यक प्रक्रिया पूरा गरेर प्रतिलिपि वा पुनर्प्राप्ति गर्न सकिन्छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संक्रामक पशु रोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 संशोधन सहित सर्वसहमतिले पारित गरेको छ। आज बसेको समितिको बैठकमा विधेयकको प्रतिलिपि प्रतिवेदनमाथि छलफल भएपछि सभापति कृष्णबहादुर रोकायले परिमार्जन सहित पारित गर्न प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतिले पारित भएको हो। विधेयकमा संक्रामक पशु रोगको नियन्त्रण रोकथाम तथा सम्भावित संक्रमणबाट पशुधनलाई सुरक्षित राख्न आवश्यक कानूनी व्यवस्था समेटिएको छ। विधेयक पारित भएसँगै संक्रामक रोग पशु रोगको पहिचान नियन्त्रण तथा रोकथामका लागि कानूनी आधार थप बलियो हुने अपेक्षा गरिएको समितिका सभापति कृष्णबहादुर रोकायले बताउनुभयो।
2: पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 यो संशोधन प्रतिवेदन संशोधन सहित म पारित गर्नुको निम्ति म प्रस्ताव चाहिँ गर्दछु। मान्य सदस्यहरू, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको 2083 विधेयक यो प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। सभापति लामिछानेले भोलि रासुपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। उच्चस्तरीय राजनैतिक संयन्त्र गठन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा छलफल गर्न बिहान 11 बजे बैठक बोलाइएको रासुपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। यसैबीच नेपाली कंग्रेसले विपद व्यवस्थापनका लागि संसदीय उच्च समिति गठन गर्न सभामुखको ध्यान आकर्षण गराएको छ। कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदिम्बेले सभामुख डोलप्रसाद अरियाललाई भेटेर ध्यान आकर्षण गराउनु भएको हो। विपदपछिको राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्च स्तरीय समिति गठन गर्न माग गरेको उहाँले बताउनुभयो।
3: राहत व्यवस्थापनदेखि र पुनर्स्थापनाको जुन पाटो छ पीड़ितहरूलाई हेर्ने, उहाँहरूको चाहिँ कुन अवस्था छ, बाल बच्चाको कुरा हो, सुत्केरी महिलाहरूको महिलादेखि लिएर चाहिँ बाल बच्चादेखि हरेक पाटोको कुराहरू छ, उहाँहरूको चाहिँ पुनर्स्थापनाको कुरा छ, नयाँ बस्ती कहाँनिर सुरक्षित ढंगबाट बसाउने, यो सबैलाई चाहिँ एउटा जिम्मेवारीपूर्ण ढंगबाट पारदर्शी ढंगबाट र जो जसले चाहिँ हामीलाई राहत दिनुभएको छ, जो जसले सहयोग गर्नुभएको छ, उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको चाहिँ सदुपयोग हामीले यसरी गर्दैछौँ भन्ने कुरा पनि हामीले भन्नु छ।
0: नेपाली कांग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। पार्टीको 15 महाधिवेशनलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथमा केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो। निर्देशिकाले वडा तहदेखि केन्द्रीय कार्य समितिको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाउनेछ। निर्देशिकाले उम्मेद्वारका लागि आचार संहिता समेत लागू गर्ने मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएनलाई बताउनुभयो।
4: समग्र नेपाली कंग्रेसको 15 महाधिवेशनको शुरूआतदेखि केन्द्रीय सभापतिको निर्वाचनसम्म, केन्द्रीय पदाधिकारी केन्द्रीय सदस्यको निर्वाचनसम्मको अहिले निर्देशिका बोलेको छ, यसले व्यवस्था गरेको छ। यो व्यवस्था अन्तर्गत उम्मेद्वारहरूलाई नेपाली कंग्रेसको आन्तरिक संगठनिक प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरूका लागि चाहिँ यो भड्किलो नहुने, खर्चिलो नहुने, आचार संहिता लाग्ने गरेको जसरी हामी त्यसलाई व्यवस्थापन गरेका छौँ, यसले नेपाली समाजलाई स्वच्छ बनाउनलाई पार्टीदेखि नै सुरुवात गर्नुपर्छ भन्ने आवाज सहितको निर्देशक जारी गरेका छौँ। यो निर्देशक नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन जारी गरेर लागू गरिसकेको छ।
0: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना लिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातैवटा प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमना नलिई पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। पछिल्लो समय घरजग्गा कारोबारमा उल्लेखनीय रूपमा सुधार आएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति अधीन प्रतिवेदनले गत आर्थिक वर्षमा घरजग्गाको कुल कारोबार रकम, संख्या, राजस्व र बैंक कर्जा प्रभावमा वृद्धि भएको देखाएको हो। साझा खबरमा अब खेल खबर। बंगलादेशको ढाकामा हुने साप च्याम्पियनशीप फुटबलको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासंघ सापले सार्वजनिक गरेको खेल तालिकामा पहिलो खेल आगामी नोभेम्बर 5 पाकिस्तान र भारत बीच हुनेछ। सोही दिनको दोस्रो खेल भने भूटान र बंगलादेश हुनेछ। नोभेम्बर 8 मालदिव्स र पाकिस्तान तथा श्रीलंका र भूटान खेल्नेछन्। नोभेम्बर 11 भारत र मालदिव्स तथा बंगलादेश र श्रीलंका बीच खेल हुनेछ। समूह एमा भारत, पाकिस्तान र मालदिव्स तथा समूह बीमा भूटान, बंगलादेश र श्रीलंका छन्। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल नोभेम्बर 17 हुनेछ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा रहेको कारण नेपालको सहभागिता भने अझै अन्यलमा छ।
5: सन्तोष गन्धर्व, आश्रय स्थलमा बसेका अभिभावकहरूले बालबालिकाको रेखदेखमा विशेष ख्याल गर्नुपर्ने,
6: सँगै खुवाउने, मधुर रूपमा कुरा गर्ने, कहिलेकाहीँ हँसी मजाक गरिदिने, ताकि त्यो बच्चाले अरू बेला जस्तै महसुस गरोस्।
5: दूषित हावाबाट लाग्ने रोगबाट बस्न मास्क अनिवार्य, विज्ञसँगको कुराकानी सहितको मिलिजुली नेपाली, साथै सुरक्षित बस्ती बसाउने बारेमा भूगर्भविदसँगको कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
8: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
7: 6 बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
8: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याऊ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फुड भन्दा पोषिलो खानेकुरा बाँडौ।
7: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सिआइएन।
0: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली।
7: तपाईँ पनि बाढी प्रभावित बाल बालिका सँगै आश्रय स्थलमा बसिरहनु भएको छ। आश्रय स्थलमा सँगै बसेका ठूलो मानिसहरूले बाल बालिकाको रेखदेखमा विशेष ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन्। बाल रोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत:
10: जन्मिन साथदेखि बच्चालाई साथ चाहिन्छ, चाहे त्यो आमाको किन नहोस्, उसलाई हेरचाह गर्ने हामी जो जति व्यक्तिहरू छौँ, चाहे उसको बाबामा होस् अरू छरछिमेकीको मान्छे होस्, उनीहरूलाई छेउमा बसेर सबभर झन अत्याउने डराउने नगरिकन यसरी उसलाई हामीले विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन, उसलाई आभास गराउनु पर्यो कि हामीले साँच्चै मद्दत गरेको छौँ। काखमा लिने, सँगै बस्ने, सँगै खुवाउने, मधुर रूपमा कुरा गर्ने, कहिलेकाहीँ हँसी मजाक गरिदिने, ताकि त्यो बच्चाले अरू बेला जस्तै महसुस गरोस्। र अलि ठुलो बच्चा भएपछि उसँग खेल्नुपर्छ, खेल असाध्य राम्रो हुन्छ। हाम्रो त त्यहाँ भिडभाड भइरहेको हुन्छ, जो महिलाहरूको बच्चा भइसकेको छ ती महिलाहरू यसमा झन् आमाहरू होला, हजुरआमा होला, उनीहरूले चाहिँ ठुलो भूमिका हुन्छ उहाँहरूको, उहाँहरूलाई हामीले त्यति बेला त्यहाँ हामी जो जान्ने बुझ्नेहरू छौँ उहाँहरूलाई हातमा दियो भने उहाँहरूले पनि त्यो उनीहरूको मानसिक स्वास्थ्यको लागि, उनलाई शान्त गर्नको लागि धेरै महत्वपूर्ण हुन्छ।
7: ठूलो स्वरमा नकराउन, काखमा लिन, नजिक बस्न अनि सँगै राखेर खानेकुरा खुवाउन सुझाव दिँदै हुनुहुन्थ्यो बाल रोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत। बेत्रावती बजार बाढीले तहस नहस बनायो, तर लगत्तै केही युवाहरू जुटे, शुरूमा सुरक्षित ठाउँ खोजे। पहिलेको बजार भन्दा माथि तीनवटा टेन्ट राखेर अस्थायी आश्रय स्थल बनाए। फेरि थप सहयोगी हातहरू जुटे र अरू अस्थायी टेन्ट बने। दर्जन बढी परिवारका मानिसहरू यी अस्थायी आवासमा बसिरहेका छन्। ईश्वर थापा मगरको कुरा सुनौ।
11: अब हामीसँग सिर्फ हाम्रो शरीरमा भएको चिज बाहेक अरू केही छैन, न हामीले केही झिक्न पायौँ, ज्यान त सेकेन्ड सेकेन्डले बाँच्यो, हामीसँग अरू केही पनि थिएन। अब यो अवस्थामा भनेको एक अर्का नजुटिकन विकल्पै छैन, र त्यो अवस्थामा हाम्रा जो यङ साथीहरू हुनुहुन्छ उहाँहरू एकदम सहृदय रूपमा आफू सँगसँगै अरूलाई पनि समेटेर जानुपर्छ भन्ने हाम्रो जुन एउटा मेन्टालिटी बन्यो। अब यहाँ जङ्गलको बिचमा एकजना बसेर त केही पनि सम्भावना छैन, हामीले दुई चारजना बस्यौँ, दुई चारजना बसे अर्को थपिँदै गयो, त्यस कारणले चाहिँ बढ्दै गएको। तर युनिटी चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट कुरा हो। यदि म हिलोमा गाडेँ भने मैले साथीको सहारा मेरो लागि एकदम आवश्यकता हुन्छ, त्यस कारण एकले अर्कालाई सहकार्य गर्दै हामी जान्नु चाहिँ एकदम आवश्यक कुरा छ।
7: तपाईँ मास्क कतिको लगाउनुहुन्छ? बाढीपछि नुवाकोट देवीघाटका वासुदेव नेपालले चाहिँ मास्क लगाउन छोड्नु भएको छैन। यसको खास कारण एकैछिन सुनौ।
12: यो मास्क चाहिँ आफ्नो सुरक्षाको लागि, अब यो विभिन्न किसिमको चिजहरूले प्रदूषित भएको छ, वातावरण प्रदूषित भएको छ, वायु प्रदूषण भएको छ, यहाँको यो ठाउँै प्रदूषित छ अहिले, अनि यसबाट जुन ऊर्जा निस्किन्छ नि नराम्रो खराब चिज, त्यो चाहिँ हामी कहाँ सोझै डाइरेक्ट नजाओस् मुखबाट नाकबाट भनेर त्यसको रोक्नको लागि सुरक्षाको लागि मैले लगाएको मास्क चाहिँ यस्तै अब हिँड्दा ओर्दा घरमा बस्दा त लाउने कुरो भएन लाउँदिनँ अब यता बाहिर निस्किँदा ओर्दा यहाँ यसो आउँदा अनि लाउँछु धेरै मानिसहरूको समूह भावेलाई पनि लाउँछु होल्डिङ सेन्टरमा जाँदा पनि त्यहाँ पनि लाउने गरेका छु
7: तपाईँ चाहिँ मास्क कहाँ कहाँ जाँदा लगाउनुहुन्छ हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ हिमालबाट बग्ने नदीका किनारमा बसेका बस्तीलाई कसरी सुरक्षित बनाउने
13: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ
5: सुरक्षित बस्ती बसाउनु पर्नेमा भूगर्भविदको सुझाव कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
14: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
2: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
3: के को सरसल्लाह हो दुईजनाको?
2: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
3: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
3: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
4: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ।

0: बन्नुपर्छ। हामीले भूगर्भविद प्रकाशचन्द्र घिमिरेसँग यसै विषयमा कुराकानी गरेका छौँ।
1: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू, ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ। हाम्रो नेपालभित्रै पनि छ र हाम्रो मित्रराष्ट्र चिनबाट आउने नदीहरूको पनि छ। यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन हाम्रो यो बर्खाको मात्र बेला होइन अरू बेला पनि आउन सक्छ। यो त पहिरो भन्ने कुरो हिम पहिरोको कुरो छ अहिले, हिम पहिरो त जुनसुकै बेला पनि आउन सक्छ। त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा वृहत कार्यक्रम, एउटा दृढ कार्यनीति नलिँदासम्म यस्ता घटना भइराख्छन्।
0: अहिलेको यो प्रविधिको समयमा होइन, अब तीव्र प्रविधि छ, एप्सहरू छन्, गुगल फोरकास्टिङ गर्ने कुराहरू सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त। तर पनि अब पूर्व सूचनाको कुराहरू थियो, धेरै अध्ययन अनुसन्धानहरू भएका छन्, तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ न सूचनै नपाएको जस्तो अवस्था आयो नि त।
1: जबसम्म सरकारले, मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुनोस् मिडिया मार्फत, यहाँको लोकप्रिय मिडिया मार्फत, अरू केही गर्नु पर्न, एउटा डेडिकेटेड टिम होस्। त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट, कम्तीमा पनि नदी विज्ञहरू, पहिरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस्, एउटा टिम बनाओस्।
0: अकल्पनीय होइन, यो त पहिल्यै नै पूर्वानुमान गर्न सक्ने विषय हो नि त। यस्तो हुन सक्छ एक दिन न एक दिन भनेर हो, त्यो कुरालाई चाहिँ ध्यान दिएर नगरपालिकाहरूले नक्सा पास गर्दाखेरि मान्छे व्यक्तिहरूले नै आफ्नो घर बनाउँदाखेरि होइन, अब के कुरामा बढी ध्यान दिनुपर्छ? यहाँले अलिकति संकेत गरिसक्नुभयो,
1: पहाडतिरका बस्तीहरू भनेको हाम्रो नदीका किनारमा छन्, त्यही ठाउँ हुन्छ, त्यो नदीले बनाएको भू आकृति हो। अब नदीका छेउमा भएका टारहरू भनेका त्यो नदीले नै बनाएको, नदी हिँडेको ठाउँ हो। त्यसपछि नदीको एउटा निरन्तर पानीको एउटा इरोजन गर्दै खियाउँदै जाने एउटा जुन एउटा प्राकृतिक नियम छ, त्यही नियम अन्तर्गत अहिलेको अवस्थामा नदीको बेसिन छ, भनौँ रिभर बेड छ, होइन,
0: त्यही बेसिनलाई लिएर राजमार्ग बनाइन्छ। फेरि अर्को जोखिम,
1: त्यही बेसिनमा हाम्रा बस्तीहरू त्यहीँ गएका छन् होइन। अब सबभन्दा ठुलो कुरो पब्लिकले, नागरिकले सजिलो कहाँ हुन्छ, सहज जीवनयापन कहाँ हुन्छ, त्यहाँ त्यहाँ खोज्छ सबै रूपमा। तर त्यसलाई चाहिँ राज्यले प्लानिङ गर्नुपर्ने हो, राज्यले यस्तो बस्ती चाहिँ नबसाउनुहोस् भनेर अथवा कडा नियम बनाएर उहाँहरूलाई, उहाँहरूको फेरि पब्लिकको सहजीवनको ग्यारेन्टी गरेर, प्रतिबद्ध गरेर व्यवस्थापन गर्नुपर्ने हो। तर त्यो त भएन, होइन, त्यो हिजो पनि भएको थिएन, आज पनि भएको थिएन, तर अब भोलिबाट गर्छ भन्ने चाहिँ मेरो एउटा आग्रह छ। अब यसमा हाम्रो घरहरू बनाउँदाखेरि सकेसम्म खोलाको छेउका जुन टारहरू छन् त्योभन्दा अलिकति माथि बनाउँदा राम्रो हुन्छ। त्यही एउटा सैद्धान्तिक कुरो भयो, तर अहिले व्यवहारिक रूपमा चाहिँ त्यो छैन, अब हामीले रोक्न सक्दैन, अथवा सरकारले त्यो खालको नीति बनाउनु पर्यो। अब त्यही नै हो। अब अरू त्यो बाहेक घर बनाउँदाखेरिका जुन एउटा कोडहरू छन्, कन्डक्टहरू छन्, विधिहरू छन्, त्यो त अब सरकारले, नगरपालिकाले, स्थानीय निकाय मार्फत त्यो लागू गरिराखेको छ, त्यो आम ठाउँमा छ। तर अहिले यो जुन विनाशकारी बाढीको जुन सन्दर्भ छ, त्यो सन्दर्भमा राज्य कम्प्लिटली जिम्मेवार त नभनौँ, अब राज्यले यसलाई चाहिँ हेलचक्राई गरेकै हो, र राज्य मात्रै होइन, हामी सब, हामी पनि, हामी यो विषयको मान्छे, हामी पनि हेलचक्राई गरेको। नदी विज्ञान, भू विज्ञान र जल विज्ञान, यो तिनवटा भनेको एक आपसमा एकदम अन्यश्रित विषयहरू हुन्, र जुन प्रकोप भन्छौँ, डिजास्टर भन्छौँ, अब यसका चाहिँ यिनीहरू एउटा यो विषयसँग सम्बन्धित घटनाक्रम हुन्। अहिले बाढी पहिरो हेर्ने तपाईँको कुनै निकाय छैन, तपाईँलाई अचम्म लाग्ला, अहिले एउटा बाढी आयो, पहिरो आयो भने हाम्रा सञ्चारका साथीहरू खानी विभाग पुग्नुपर्छ। खानी विभागको काम के हो, होइन, खानी विभागको दायित्व के हो, त्यो आफ्नो ठाउँमा छ। त्यसपछि एउटा हाम्रो राष्ट्रिय प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण भन्ने छ, त्यो नाम मात्रै छ, साइन बोर्ड छ, त्यहाँ एउटा के कर्मचारीको संरचना छ, त्यहाँ कुनै साधन स्रोत छैन। एउटा एक्सकाभेटर चाहियो, सडक विभाग जानुपर्छ, एउटा अब भूगर्भ शास्त्री पठाउनु पर्यो, खानी विभाग त्यहाँ काज भरनी गर्नुपर्छ। त्यस्तो अवस्थाका संस्थाहरू भएको देशमा अब यो त स्वाभाविक हो सर, यो हुन्छ।
0: अब अहिलेको घटनालाई तपाईँले हेरिरहँदाखेरि, अब हामीले नागरिकलाई सचेत बनाउनको लागि, सबैलाई यो घटनाबाट पाठ सिक्नको लागि कस्ता खालका कार्यक्रमहरू गर्नुपर्छ, सञ्चार माध्यमले पनि?
1: अब एकदमै नागरिकलाई सचेत गराउनको लागि सञ्चार माध्यमको एकदम विशेष

0: भूमिका छ र तपाईँ राम्रो भूमिका निभाउनु भएको छ र म खास गरी जुन साझा खबर हाम्रो सिआइएन मार्फत जुन नेपालका सबै सामुदायिक रेडियोबाट यहाँहरूको सन्देश प्रवाह हुन्छ र उहाँ यहाँहरूले योसँग यस्ता विषयसँग जल्ला बल्ला विषयसँग सम्बन्धित कार्यक्रम बनाएर गर्नुभएको छ र यसबाट पब्लिकहरू धेरै लाभान्वित पनि हुनुभएको छ. तर हाम्रो पब्लिकको पनि एउटा मनोविज्ञान के छ भन्दाखेरि घटनालाई बिर्सिदिने. त्यो टिमुरेमा पोहोर साल पनि त बाढी आएको थियो नि,
1: होइन,
0: त्यो हामीले बिर्सिसकेका थियौँ. हामी यस्तो ठाउँमा बसेका छौँ भन्ने कुरोको बोध हुनु पर्यो, अनुभूति हुने गरेर हामीले शिक्षा भनौँ एउटा सञ्चार र सम्प्रेषण गरौँ, सञ्चार माध्यमको दायित्व त्यो हो, त्यो गरिराख्नु भएको छ. र अर्को सबैभन्दा महत्त्वपूर्ण भूमिका हाम्रा एकदमै अधिकार सम्पन्न हाम्रा पालिकाहरू स्थानीय सरकारहरू छन् र ती स्थानीय सरकारहरूले यो विषयमा एकदमै डेडिकेटेड भएर गर्नुपर्छ.
2: बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकतादेखि लालपूर्जासम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न पाउने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। नेपाली काँग्रेसले पार्टीको 15 महाधिवेशनलाई मर्यादित बनाउनको लागि नयाँ निर्वाचन निर्देशिका जारी गरेको छ। काँग्रेसले विपद व्यवस्थापनको लागि संसदीय उच्च समिति बनाउन सभामुखको ध्यान आकर्षण गराएको छ। र बंगलादेशको ढाकामा हुने साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि भदौ 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: युएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्युएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बिबिएस, बिए र बिएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
0: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन
0: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
0: सम्पर्क नम्बर
1: 01-4630-310
0: 98-51-40-41-98
1: 98-41-25-59।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जो छ जीवन प्राइम टायर्सले सधै।
2: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने
3: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने
2: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको
3: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने
2: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने
3: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको
2: विस्तृत जानकारीको लागि
3: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
2: 49 52 831
3: 49 86 217
2: 98 020 75 662।
4: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्यप्रति सबै सजग हौ।
5: केही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
4: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
6: 24 घण्टा आकस्मिक सेवा,
5: जनरल मेडिकल सेवा,
6: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
5: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
6: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
5: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
6: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
5: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
2: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
6: कोलोनोस्कोपी सेवा, आइसीयू, भेन्टिलेटर सेवा,
5: एनआइसीयू तथा पिआइसीयू सेवा,
6: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
5: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
6: फार्मेसी सेवा।
4: सबैका लागि सधैँका लागि
5: बीपी स्मृति अस्पताल काठमाडौँ वसुन्धारा चौकी ठिक पछाडि।
2: फोन नम्बर 49 87 094 49 87 096 49 70 051 49 70 052 साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ। नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
7: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
6: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
7: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
2: 98 60 35 43 86
7: 98 18 67 78 42।

0: दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल FM 90.9 MHz, तपाईँको पल पलको साथी।

0: 32 वर्षदेखि निरन्तर सेवा दिँदै आइरहेको बाल बालिका महिला र अन्य मल्टी स्पेसियालिटी रोगहरू सम्बन्धी नेपालको पहिलो निजी अस्पताल इशान बाल तथा महिला अस्पताल वसुन्धारा खोला पुलबाट 300 मिटर टोखा 5 मा अत्याधुनिक बाल र बिरामी मैत्री आफ्नै भवनबाट सम्पूर्ण सुविधा सहित सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू
0: बाल रोग विशेषज्ञबाट 24 घण्टा आकस्मिक सेवाहरू नवजात बाल रोग शल्यक्रिया ट्रमा हार्ट जोर्नी महिला तथा प्रसूति तथा अन्य आकस्मिक सेवाहरू र शल्यक्रियाहरू
1: हरेक दिन शनिबार समेत फोन एवं अनलाइनबाट ओपिडी बुकिङ गरी बिहान 7 बजेदेखि बेलुकी 8 बजेसम्म अनुभवी विशेषज्ञबाट नवजात रोग बाल सर्जरी बाल युरोलोजी इन्डोस्कोपी बाल क्यान्सर मुटु रोग मृगौला आन्द्रा नसा बाल विकास मनोविज्ञान मानसिक रोग हार्ट जोर्नी दन्त छाला रोग नाक कान घाँटी तथा आँखा रोगका विशेषज्ञ सेवाहरू
0: सबै उमेरका लागि हाड जोर्नी दन्त छाला रोग नाक कान घाँटी तथा आँखा रोग जनरल मेडिसिन इन्डोस्कोपी सम्बन्धी सेवाहरू साथै बच्चादेखि वयस्क तथा वृद्धसम्मका लागि पेट नछिरिकन गरिने ल्याप्रोस्कोपी सर्जरी
1: प्रत्येक दिन शनिबार समेत बच्चादेखि वृद्धसम्म सबैको लागि सम्पूर्ण खोप सुविधा
0: साथै 24 घण्टा आकस्मिक सेवाहरू एनआइसियू पिआइसियू सिटी स्क्यान 4D अल्ट्रासाउन्ड एक्सरे ल्याब एम्बुलेन्सका सेवाहरू
1: थप जानकारीको लागि इशान बाल तथा महिला अस्पताल टोखा 5 काठमाडौँ
0: सम्पर्क नम्बर 01 49 59 560 49 81 962 98 46 1916 69 98 69 52 61 59 60
2: अब तपाईहरुमा सौल्य शुल्कमा भरपर्दो सेवा दिनका लागि
1: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
2: शुभम इन्टरनेशनल हस्पिटल
1: हाम्रा उपलब्ध सेवाहरू
2: 24 घण्टा इमर्जेन्सी सेवा
1: एक्सरे सेवा
2: USG इको सेवा
1: ECG सेवा
2: सुविधा सम्पन्न ल्याबको व्यवस्था
1: 24 घण्टा फार्मेसी सेवा जनरल ओपिडी सेवा तर्फ
2: जनरल मेडिसिन स्त्री तथा प्रसूति रोग छाला रोग मुटु रोग मूत्र रोग बाल रोग श्वास प्रश्वास सम्बन्धी हार जोड्नी सम्बन्धी समस्याको उपचार सर्जरी ENT हेड एन्ड नेक सर्जरी मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ
1: थप जानकारीको लागि
2: शुभम इन्टरनेसनल हस्पिटल तारकेश्वर 10 लोकतान्त्रिक चोक
1: फोन नम्बर
2: 01 40 27 300
1: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा BA BBS BSW र BED का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा MED तर्फ इङ्ग्लिस नेपाली हेल्थ र EPM MA तर्फ RD र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो
3: विशेषताहरू
4: लक्ष्य तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने
3: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने
4: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
3: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था थप जानकारीका लागि सम्पर्क
5: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपालटार फोन नम्बर 49 54 124 49 54 124
6: मोबाइलमा मात्र कति झुमिरा जाउँ कतै
7: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको गुगल सर्च गरिरहे नि
6: के टेन्सन लिइरहे त वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि
7: हो र
6: हो नि मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो हजुर यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्
7: साथै हामी कहाँ अनलाइन न्यूज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ
6: सम्पर्क नम्बर
7: 98 41 425 420 98 41 425 420
6: अफिसियल वेबसाइट
7: websitesolutionnepal.com
5: भर्ना खुल्यो
2: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा BBA 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा BBA र BBS का लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ
1: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौँ
5: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ
2: फोन नम्बर
5: 49 55 304
2: 49 56 592
8: ए हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
9: ए, त्यसको चिन्ता लिनु पर्दैन नि हामीले, यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
10: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोएर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोएर लाइटिङ पनि उपलब्ध छ।
9: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
8: 44-88-961 98-41-20-21-15
9: 98-5-11-88-961
8: 98-5-11-98-975
11: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने हो?
1: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाइ सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको बार अफसेट प्रेस छँदै छ नि।
2: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लु बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01-49-85-825, 98-512-48-825। होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
3: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
2: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यु श्री गणेश इलेक्ट्रिकल जाने नि, त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
3: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यु श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
2: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 98-512-29-029, फोन नम्बर 51-10-207।
4: स्पीड अन, इन्टरप्सन्स अफ। इन्ट्रोड्युसिङ Vinet UltraFi, द अल्ट्रा इन्टरनेट प्लान्स गिभिङ यु हाइएस्ट इन्टरनेट स्पीड्स एट लोएस्ट प्राइसेस। Now, get 175 Mbps internet with Via TV only at ₹12.50 per month. And enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working, and uninterrupted entertainment on Via TV in ultra speed. Vinet UltraFi,

0: Ultra Experience, Ultra Entertainment, Ultra Value. Vianet, अब सबै कनेक्टेड.
1: पिकनिक पार्टी दुनिया साथी आहक कति जाती लुकी छिपी छड़के हेराई सबको मैमाथी स्कूल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोधा एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
2: मतिना टेलर्स.
1: मतिना, मतिना टेलर्स.
2: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र बुथखेल बस पार्क अगाडि. मोबाइल नम्बर 98 41 51 20 03.

0: मोबाइलमा मात्र कति झुमिरा जाउँ कतै।
1: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको, गुगल सर्च गरेर नि।
0: ए के टेन्सन लिइरा त, वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि।
1: हो र?
0: हो नि, मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो। हजुर, यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्।
1: साथै हामी कहाँ अनलाइन न्यूज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ।
0: सम्पर्क नम्बर
1: 9841425420 9841425420।
0: अफिसियल वेबसाइट
1: websitesolutionnepal.com।
2: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ।
3: यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
2: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
4: 24 घण्टा आकस्मिक सेवा,
5: जनरल मेडिकल सेवा,
4: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
5: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
4: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
5: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
4: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
5: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
6: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
4: कोलोनोस्कोपी सेवा, आइसीयू, भेन्टिलेटर सेवा,
5: एनआइसीयू तथा पीआईसीयू सेवा,
4: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
5: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
4: फार्मेसी सेवा।
2: सबैका लागि सधैँका लागि
5: बीपी स्मृति अस्पताल काठमाडौँ, वसुन्धरा चौकी ठिक पछाडी।
6: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ। शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
7: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
6: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
7: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
6: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
7: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
6: विस्तृत जानकारीको लागि
7: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ, फोन नम्बर
6: 4952831,
7: 4986217,
6: 9802075662। नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगेँ। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
8: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङकाल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र पार्केटिङ पनि गरिन्छ नि।
4: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
8: झोरमाङकाल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
6: 9860353486,
8: 9818672।

6.9 इन्चको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: साथै
1: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
0: टोटल जीवन प्राइम टायर्सले साथै।
2: अब तपाईहरुमा सहुलियत शुल्कमा भरपर्दो सेवा दिनका लागि
3: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
2: शुभम इन्टरनेशनल हस्पिटल।
3: हाम्रा उपलब्ध सेवाहरु
2: 24 घण्टा इमर्जेन्सी सेवा,
3: एक्सरे सेवा,
2: यूएसजी इको सेवा,
3: ईसीजी सेवा,
2: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
3: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपीडी सेवा तर्फ
2: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ईएनटी, हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
3: थप जानकारीको लागि
2: शुभम इन्टरनेशनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
3: फोन नम्बर
2: 01-40-27-300।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
1: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
0: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
1: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
0: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 9852290029, फोन नम्बर 5110207।
2: 32 वर्षदेखि निरन्तर सेवा दिँदै आइरहेको बाल बालिका, महिला र अन्य मल्टी स्पेसियालिटी रोगहरू सम्बन्धी नेपालको पहिलो निजी अस्पताल इशान बाल तथा महिला अस्पताल बसुन्धारा खोला पुलबाट 300 मिटर टोखा 5 मा अत्याधुनिक बाल र बिरामी मैत्री आफ्नै भवनबाट सम्पूर्ण सुविधा सहित सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू
2: बाल रोग विशेषज्ञबाट 24 घण्टा आकस्मिक सेवाहरू, नवजात बाल रोग शल्यक्रिया, ट्रमा, हार्ट जोर्नी, महिला तथा प्रसूति तथा अन्य आकस्मिक सेवाहरू र शल्यक्रियाहरू।
1: हरेक दिन शनिबार समेत फोन एवं अनलाइनबाट ओपिडी बुकिङ गरी बिहान 7 बजेदेखि बेलुकी 8 बजेसम्म अनुभवी विशेषज्ञबाट नवजात रोग, बाल सर्जरी, बाल युरोलोजी, इन्डोस्कोपी, बाल क्यान्सर, मुटु रोग, मृगौला, आन्द्रा, नसा, बाल विकास, मनोविज्ञान, मानसिक रोग, हार्ट जोर्नी, दन्त, छाला रोग, नाक कान घाँटी तथा आँखा रोगका विशेषज्ञ सेवाहरू।
2: सबै उमेरका लागि हाड जोर्नी, दन्त, छाला रोग, नाक कान घाँटी तथा आँखा रोग, जनरल मेडिसिन, इन्डोस्कोपी सम्बन्धी सेवाहरू, साथै बच्चादेखि वयस्क तथा वृद्धसम्मका लागि पेट नछिरिकन गरिने ल्याप्रोस्कोपी सर्जरी।
1: प्रत्येक दिन शनिबार समेत बच्चादेखि वृद्धसम्म सबैको लागि सम्पूर्ण खोप सुविधा,
2: साथै 24 घण्टा आकस्मिक सेवाहरू, एनआइसियु, पिआइसियु, सिटी स्क्यान, 4D अल्ट्रासाउन्ड, एक्सरे, ल्याब, एम्बुलेन्सका सेवाहरू।
1: थप जानकारीको लागि इशान बाल तथा महिला अस्पताल टोखा 5 काठमाडौँ,
2: सम्पर्क नम्बर 01-49-59-560, 49-81-962, 98-46-1916-69, 98-69-52-61-59।
3: पिकनिक पार्टी दुनिया साथी आहा कति जाति, लुकी छिपी छड्के हेराई सबको मै माथि, स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोधा एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
4: मतिना टेलर्स।
3: मतिना, मतिना टेलर्स।
4: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र भुतखेल बस पार्क अगाडि, मोबाइल नम्बर 9841-51-20-03।
1: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
5: विशेषताहरू
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
5: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
6: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
5: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
1: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल चार, फोन नम्बर 49-54-124, 49-54-124।
7: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने होला?
8: हजुर पनि किन चिन्ता लिनुहुन्छ, छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस सधैँ छ नि।
0: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लू बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धारा काठमाडौँ, फोन नम्बर 01-49-85-825, 98-512-48-825।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
9: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
11: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
12: फोन नम्बर
11: 49553004
12: 49565092।
13: रातभरि निन्द्र लाग्दैन, अफिसमा पनि बस्नै मन लाग्दैन, श्रीमती पनि खासै खुसी छैन, के भयो होला डाक्टर साहब?
14: आप्तिनै पर्दैन गोपालजी, यो कुनै रोग नै होइन। भौँडेश्वर डेकोरबाट आरामदायी पलङ म्याट्रेस कुसन लग्नुहोस्, मजाको निद्रा लाग्छ। अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यही पाइन्छ। रह्यो कुरा श्रीमतीज्यूको, सफा गरी राख्नै नपर्ने कार्पेट, पर्दा, डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी। मेरो घरमा पनि भौँडेश्वर डेकोरकै सामान मात्रै छ।
15: तपाईँको घरलाई थप सुन्दर बनाउँदै बौडेश्वर डेकोर, टोखा 1 झोर काठमाडौँ, 98510-16907।
16: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।